0: वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भएपुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँ जिल्ला अदालतले इभिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे सहित 11 जनालाई थरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले विक्रम पाण्डेसँग 4 लाख रुपियाँ थरौटी माग गरेको छ। त्यस्तै प्रकाश ढुङ्गाना र सञ्जय भट्टसँग जनहित 10 लाख रुपियाँ थरौटी लिएर छाड्न आदेश दिएको छ।
3: यूएन उमन एशिया पैसिफिक ट्रांसफर्म केयर इन्वेस्टमेंट एशिया पैसिफिक ले दक्षिण एशियाभर हेरचाह जन्य अर्थतंत्र मार्फत 10 करोड़ महिला तथा किशोरीलाई रोजगारी सृजना गर्न सकिने दावी गरेको छ। हालै काठमाडौँमा सम्पन्न एशिया पैसिफिक राष्ट्रहरूबीचको 2 दिने मन्त्रीस्तरीय संवादमा यस्तो सहमति जुटेको हो।
2: तनहुँको देवघाट गाउँपालिका 4 निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जल विद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राइभेट लिमिटेड काठमाडौँसँग ठेक्का सम्झौता गरेको हो।
3: मध्य प्रदेशका 8 जिल्ला र डुल्पा जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन नसक्दा नेपालको पूर्व साक्षर हुने पूर्ण साक्षर हुने लक्ष्य पूरा हुन सकेको छैन। नेपालका 77 जिल्ला मध्ये 68 साक्षर घोषणा भइसकेका छन् र डोल्पा पनि यसै आर्थिक वर्षमा साक्षर घोषणा गरिने तर्खरमा छ। तर शिक्षामा न्यून लगानी भएको मध्य प्रदेशका जिल्लाहरूलाई साक्षर घोषणा गरिहाल्न त्यति सजिलो भने छैन।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ। सतर्कता केन्द्रका सचिव सुरज कुमार वैद्यले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो।
3: सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा छ। प्रतिनिधि सभाका 182 सीटसहित पहिलो दल बनेको रासोपाको पहिलो महाधिवेशन असार 7-9 गते चितवनमा गर्ने निर्णय गरेको हो।
2: अब शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार 4.15 अङ्कले घटेको नेप्से परिसूचक बिहिबार 10.07 अङ्कले घटेर 2730.17 बिन्दुमा अडिएको छ। त्यसअघि मंगलबार परिसूचक 39.44 अङ्कले घटेर 2744.40 बिन्दुमा पुगेको थियो। बिहिबार 337 स्क्रिप्सको खरिद बिक्री भएको छ। यस दिन 79,58,752 किता सेयर 3,29,02,44,000 रुपियाँमा कारोबार भएका छन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, बैङ्क वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैङ्कले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैङ्क, तपाईँको आफ्नै बैङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङको ग्रेट हल अफ दि पिपुलमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। भेटका क्रममा ट्रम्पले चिनिया राष्ट्रपति सीको खुलेर प्रशंसा गरेका छन्। उनले सीलाई एक महान नेताको संज्ञा दिँदै आफू उनको साथी हुन पाउनुलाई सम्मानको विषय भएको समेत बताएका छन्। त्यस्तै ट्रम्पले सीको पनि खुलेर प्रशंसा गर्दै भनेका छन्, तपाईँसँग हुनु सम्मानको कुरा हो, तपाईँको साथी हुन पनि सम्मानको कुरा भएको उनले बताएका छन्।
5: अब खेल र खेलाडीका खबर। साई तेजा मुका मल्लाको शानदार शतकका बावजुद स्कटल्याण्डले क्रिकेट विश्वकप लिग दुईमा बिहिबार निकट प्रतिद्वन्दी अमेरिकालाई दुई रनले पराजित गरेको छ। डकवर्थ लुइस पद्धतिका आधारमा स्कटल्याण्ड जित हात पारेपछि अमेरिकालाई उछिन्दै लिग दुईको शीर्ष स्थानमा पुगेको छ।
4: अब कला तथा मनोरञ्जन। चलचित्र महलमा एकमुठी बादल प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो। सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाडौँ स्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो। प्रिमियरमा अभिनेत्री आचल शर्माको रातो ग्राउन्ड र लामो घुम्टुमा बेहुली चाहिँ सजिएर उपस्थित हुनुभएको थियो। महिला नौमती बाजा समूहको प्रस्तुति सहित कार्यक्रम शुरू गरिएको थियो।
5: अब विचार विश्लेषणको पालो। नागरिक मैत्री बन्न नसकेको अदालत प्रशासन शीर्षकमा रोशन आउजीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आज आवश्यकता केवल कानूनी सुधारको मात्र होइन, न्यायिक संस्कृतिमा संवेदनशीलता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको सम्मानको विकास गर्ने पनि हो। जबसम्म सार्वजनिक सरोकारको विषय अदालतमा दर्ता गर्न खोज्ने नागरिकले युद्ध जिते झैं अनुभव गर्नुपर्ने अवस्था रहन्छ, तबसम्म न्यायमा पहुँचको संवैधानिक आदर्श पूर्ण रूपमा साकार भएको मान्न सकिँदैन। लोकतन्त्रमा अदालत अन्तिम आशा हो, त्यसैले अदालतसम्म पुग्ने बाटो सहज, सम्मानजनक र न्यायोचित हुनुपर्छ। सार्वजनिक सरोकारका विषयमा उठ्ने प्रत्येक आवाजलाई प्रशासनिक अवरोधले होइन संवैधानिक उत्तरदायित्वको भावनाले स्वागत गर्न सक्नुपर्दछ।
4: त्यस्तै बजेटको बाचा स्वास्थ्यमा आशा शीर्षकमा अन्नपूर्ण पोस्टमा ज्ञानेन्द्र खलेले लेख्नु भएको छ। बालन शाह नेतृत्वको सरकारको 18 बुँदे राष्ट्रिय प्रतिबद्धतामा 2088 सालसम्म स्वास्थ्य क्षेत्रको बजेटलाई राष्ट्रिय बजेटको 8% पुर्याउने घोषणा समावेश छ। सरकारले यसलाई प्रमुख दलका घोषणा पत्रका साझा प्रतिबद्धताको अभिसरणका रूपमा प्रस्तुत गरेको छ। स्वास्थ्य संस्थामा औषधि, प्रभावकारी स्वास्थ्य बीमा, आपतकालीन प्रसूति सेवा, नजिकै उपलब्ध डायलाइसिस र बिरामी पर्दा परिवारलाई आर्थिक विनाशबाट जोगाउने सुरक्षा दिनुपर्छ।
5: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अब यसपछि पत्रकार खेम्बमका साथ नेपाली बहस सुन्न सक्नुहुन्छ।

0: FM 101.9.
1: Hello, hi. Oi, Sasi Timi kata hideko.
2: Hi. Ma, aja kaya kub dress sabini ko.
1: Kina, keke panchara tya ha?
2: Tya ta sport tatha school ka saman haru. Sabe ekit hawa pahincha. Bazar bazar dul nahi pardey na. Samay ko pani bachat uncha.
3: Hamra seva haru. School college tatha saichik sansastha haru ko dress painu ka sathi vidyarthi haru ko stationery saman haru supat mulle ma pahincha. Nursery dekhi college samma ka vidyarthi haru lai chahine sampurna saman ekit hawa gaida ko dress up ma.
4: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट आठ कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुंगाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुंगाना र दीपक ढुंगाना मोबाइल नम्बर 9846545090 र 9855505360
5: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो श्री प्लास्टिक पाइप उद्योग नारंगर द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरुका लागि सिचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरापाला किसानहरुका लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरु विभिन्न प्रकारका तिरपालहरु पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरु र हरेक प्रकारका प्लास्टिकका सामानहरुको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 0556 98 833 र 598 834
8: ल ल दुबै जनालाई वैवाहिक जीवनको शुभकामना छ है आहा कति मिलेको जोडी ए साच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र दुला दुलाही दुबै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: विजय टाङ्चे
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
10: अहिले बिहानको 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 1 गते शुक्रबार, मे 15 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको त्रयोदशी तिथि, अन्तर्राष्ट्रिय परिवार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित। सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा। बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस। कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि।
1: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण। पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न समिति गठन। चालु आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात।
0: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाउ बढ्ने डर। कैलालीमा बाढीको त्रास, धान उत्पादनको अवसर।
1: मध्यपूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रुसमा कैदीबन्दीको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त्र प्रहार।
0: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछि परिपत्र। आइसिसी विश्वकप लिग 2 अमेरिकालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा। फिफा वरियतामा नेपालको सुधार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग।
1: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो।
3: हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
1: सदनमा संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रुलिङ गर्नु भएन त? सभामुख अरियालले भने प्रतिनिधि सभा नियमावली 2079-80 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो। गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ। नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ। सत्तारूढ राष्ट्रपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरुरी नभएको समेत बताएका थिए।
0: यसैबीच सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो। नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने, संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको उहाँले बताउनुभयो। अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृङ्खला कार्यान्वयन गर्ने पनि अर्थमन्त्रीले भन्नुभयो। उच्च फराकिलो र तीव्र आर्थिक वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुने पनि उहाँको भनाइ छ। कानुनी तथा संस्थागत सुधार, सूचना प्रविधिको प्रयोग, क्षेत्रगत स्रोतको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, सामाजिक लगानी तथा बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई बजेटको प्राथमिकतामा राखिएको पनि उहाँले उल्लेख गर्नुभयो। यसैबीच सरकारले चालु आर्थिक वर्ष 2082-83 कुल 3 खर्ब बराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा 2,22,94,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, सहमति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी संयोजकत्व रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्युपाने सदस्य हुनुहुन्छ। 28 वैशाखमा बसेको मन्त्री परिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स दिएको कम्पनीमा गुरुङको संस्थापक सेयर भेटिएपछि गुरुङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरुङको 25 लाख मूल्यको 25,000 किता सेयर भेटिएको थियो। भट्टसँग गुरुङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 वैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसबीच गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम सुरु गरेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 2023 सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 वैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत हाल उच्चका पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली, सर्वोच्चकै पूर्व न्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ।
1: यस वर्षको पहिलो महिनामा वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सिआइएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
4: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीका घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप।
1: संविधानमा या कानुनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
2: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाउ बढ्ने डर, कैलालीमा बाढीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: स्ट्रङ ढङ्गले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
5: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
4: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
2: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
3: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमा एउटा तरकारी खेती गरिछौँ र पानी पिडला, अखन त यी हाम्रो खेत निरो भयो।
2: संसदका काम कारबाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
3: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो सांसद।
9: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: अँ, रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
2: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ। दिगम्बर काङ्ग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको 1.5 रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपास्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो। त्यस्तै भित्र पृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस शीर्षकमा खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले एक जेठ राति 11:59 अधिवेशन अन्त्य गर्ने सिफारिसको निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा ढिलाइ शीर्षकमा खबर प्रकाशित छ। 17 कूटनीतिक नियोग नेतृत्वविहीन र नियुक्तिका विषयमा परराष्ट्र मन्त्रालय नै अलमल रहेको खबरमा उल्लेख छ। त्यस्तै कोशी प्रदेश सभाको बजेट अधिवेशन 6 जेठदेखि शीर्षकमा पनि खबर प्रकाशित छ भने चुनावपछि पहिलो पटक बोलाए एमाले सचिवालय बैठक सक्रिय बन्दै ओली शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नेकपाले थाल्यो 32 जनसङ्गठनको समायोजन प्रक्रिया शीर्षकमा पनि खबर प्रकाशित छ।
15: राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम हिजो पारित गरेको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। बहुमतले नीति तथा कार्यक्रम त्यहाँबाट पनि पारित भएको हो। नागरिक दैनिकको भित्री पन्नामा छापिएको खबर छ। यसई नतिजामा त्रुटि नै त्रुटि शीर्षकमा रुबी रौनियारले लेख्नु भएको हो। दैनिक 100 हाराहारीमा गुनासो आउने गरेको छ। शिक्षक परीक्षक र राज्य संवेदनशील हुनुपर्नेमा पनि जोड दिइएको छ। त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्राविधिक धार इलेक्ट्रिकल इन्जिनियरिङ का 3 जना विद्यार्थीले यसपटक एसईईमा सबै विषयको परीक्षा दिएका थिए। तर भक्तपुर सानोठीमा स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा 3 जना विद्यार्थीको परीक्षामा अनुपस्थिति रहेको देखायो। त्यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैलाबैला नै मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्रधानाध्यापक कडेलले विद्यालयको सिफारिस परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित 3 जना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनु भयो। कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाइ रहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। दक्षिण एसियामा हेरचाह अर्थतन्त्र 10 करोडलाई रोजगारी दिन सकिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। पुल निर्माणमा ढिलासुस्ती भएपछि तोडियो सम्झौता शीर्षकमा तनहुँबाट लेखिएको खबर छापिएको छ।

0: लेखमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। 2071 शिवरात्रि मेला हिँडेका सूर्यबहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै तीन साथी रामचन्द्र मानन्धर बुद्ध श्रेष्ठ र ध्रुव मानन्धर विरुद्ध उजुरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुईजनालाई दाबी नपुग्ने भन्दै सफाई दियो। ती फैसला विरुद्ध विष्णु कुमारी न्याय खोज्दै सर्वोच्च धाइरहनु भएको बारेमा उल्लेख गरिएको छ। भित्रीपन्नामा 10 वर्षमा पनि अध्यावधिक भएको छैन अत्यावश्यक औषधिको सूची शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर छ, चिनी निर्यातमा भारतले रोक लगाएपछि मूल्य वृद्धिको डर शीर्षकमा संगम प्रसाई र कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। भारतले बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि मुत्याएको छ। सन् 2023 भारतले लगाएको उक्त प्रतिबन्ध 1.5 वर्ष अघि आंशिक रूपमा हटाएको थियो। अर्को खबर, एनआइएमबीका सिइओ पाण्डेको पक्राउसँगै त्रासमा बैंकिङ क्षेत्र शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ भने जब कैलालीमा बाढीको त्रास धान उत्पादनको अवसर बन्यो शीर्षकमा रञ्जना विसीले कैलालीबाट लेख्नु भएको खबर छ। कैलालीको दक्षिण पूर्वी भेगका किसानका लागि बर्खा सधैँ त्रास बनेर आउँथ्यो। असारमा पसिना बगाएर रोपेको धान भदौ र असोजको बाढीले एकै रातमा सखा पारिदिन्थ्यो। असारे मेहनत मोहना कान्द्रा काँडा र पत्रैया नदीको भेलमा मिसिएपछि त्यहाँका किसानको चुलो बल्न धौधौ हुन्थ्यो। बाढीबाट सधैँ प्रभावित हुने कैलालीका भजनी टिकापुर जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान खेती विस्तार भएपछि भने किसानहरूले राहतको महसुस गरेका छन्। नागरिक अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रागिरीमा मापदण्ड विपरीत दोस्रो केबलकार शीर्षकमा यो खबर छापिएको छ भने प्रधानमन्त्रीको जवाफविहीन सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर अर्को छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै नभेटिएको बारेमा अजबी पौड्यालले लेख्नु भएको छ। 1.5 महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन।
1: साझा खबरमा अब विदेशका खबर। अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै गएको एक अध्ययनले देखाएको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदा कुपोषणको संकट गहिरिँदै गएको हो। संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव नहुँदा 10 लाख बढी बालबालिकालाई सहयोग पुर्याउन नसकिएको बताएको छ। रुसमा 5 वर्षमा कैदीहरूको संख्या 1,80,000 भन्दा बढीले घटेको छ। मस्कोले युक्रेनमा युद्धमा कैदीहरूलाई पठाएको कारण कैदीबन्दीको संख्या घटेको जनाइएको छ। 4 वर्षको युद्धमा रुसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ। विगत 20 वर्ष यता यो संख्या घट्दै गएको पनि अध्ययनले देखाएको हो। र ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षिप्रास्त आक्रमण भएको छ। घटनाप्रति भारतले कडा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्न कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने समेत बताएको छ। यो आक्रमण हर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ्दो तनावका बीचमा भएको पनि विदेश मन्त्रालयले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा वरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले 6 स्थान सुधार गरेको छ। फिफाले हिजो मे महिनाको नयाँ वरियता सार्वजनिक गर्दा नेपाल 176 स्थानमा रहेको छ। यसअघि नेपाल 182 स्थानमा थियो। नेपालले साउदी अरबमा सन् 2027 हुने एएफसी एसियन कप छनौट प्रतियोगितामा 1 जित निकालेको थियो। मलेसियाले नेपाल विरुद्ध गैर खेलाडी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई 3-0 विजय भएको घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले आगामी 15 असारभित्र 33 विभिन्न सङ्घ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ। राखेपले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानुन अनुसार सङ्घ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपमा अहिले 77 सङ्घ छन्। राखेपमा दर्ता भएका 42 सङ्घले भने वार्षिक रूपमा नवीकरण गरिसकेका छन्। र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 रनको रोमाञ्चक जित निकाली स्कटल्यान्ड आइसिसी विश्वकप लिग 2 को शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुर स्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खडा गरेको थियो। अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान

0: दुर्गा सुवेदीले डकोर्थ लेविस अनुसार अमेरिकालाई 32 ओभरमा 248 रनको नयाँ लक्ष्य दिनुभएको थियो। अमेरिकाले स्कटल्याण्डलाई अन्तिम ओभरमा चुनौती दिएको थियो। नेपालका अनुभवी अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रियमा 50 खेल पूरा गर्नुभएको छ। अम्पायर प्रधानले आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत अमेरिका र स्कटल्याण्ड बीचको खेलमा अम्पायर बन्दै 50 खेलको आँकडा छोड्नु भएको हो।
1: संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा संसदमा प्रधानमन्त्रीको उपस्थिति र विपक्षीका कुरा। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रममाथि
5: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो। घाँटी सुक्खा हुने समस्या,
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
6: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधी खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: कैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनाएको झुटपटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्राखा लगाएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर,
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यस सरसँग गएर यस्तो यस्तो समस्या सचार, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जाँच आयो भने फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गण्डकी प्रदेशसभाका सभामुख र उपसभामुखद्वारा रजहरको प्राकृतिक चिकित्सालयको अवलोकन। नवलपुरको मध्यबिन्दुमा महिनावारी स्वास्थ्य सरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न। सुस्ता स्थित नारायण नदीमा तटबन्ध निर्माण कार्य तीव्र। निर्माण सामग्रीको मूल्य वृद्धिको विरोधमा चितवनका निर्माण व्यवसायीहरू आन्दोलित। प्रशासनमा धरना। चितवनमा गुणस्तर व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न। र चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानो उत्पादन। तनहुँको बन्दीपुर अस्पताललाई करिब 40 लाख मूल्यको उपकरण सहयोग प्राप्त। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन। 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन। छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
2: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि। बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
0: आज मिति विक्रम सम्बत 2083 जेठ 1 गते शुक्रबार, तदनुसार 15 मे 2026 राज्य ज्येष्ठ कृष्णपक्ष क्षेत्रहरू क्षतिथि, सँगै आज अन्तर्राष्ट्रिय परिवार दिवस पनि। खबरको सुरुवातमा गण्डकी प्रदेशसभाका सभामुख र उपसभामुखद्वारा रजहरको प्राकृतिक चिकित्सालयको अवलोकन गरिएको छ। यसैसँग सम्बन्धित समाचार। गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धिताल एवं उपसभामुख बिना कुमारी थापाले देवचुली 16 रजहरी स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुभएको छ। अवलोकनको क्रममा उहाँहरूले चिकित्सालयले प्रदान गर्दै आएको प्राकृतिक चिकित्सा योग तथा स्वास्थ्य जीवनशैली प्रवर्धन सम्बन्धी सेवाको बारेमा जानकारी लिनुभएको थियो। अस्पतालका महाप्रबन्धक हरि सापकोटाले चिकित्सालयको स्थापना, उपचार पद्धति र हाल सञ्चालन भइरहेको सेवाबारे जानकारी दिनुभएको थियो। सभामुख धिताले पछिल्लो समय प्राकृतिक उपचारप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै रजहरमा सञ्चालन भइरहेको प्राकृतिक उपचार प्रभावकारी बन्दै गइरहेको बताउनुभयो। उहाँले यस्ता वैकल्पिक उपचार पद्धतिलाई देशव्यापी रूपमा विस्तार गर्दै अगाडि बढाउन आवश्यक रहेको धारणा पनि राख्नु भएको छ। उपसभामुख थापाले पनि प्राकृतिक चिकित्सा तथा योग मार्फत स्वस्थ जीवनशैली प्रवर्धनमा चिकित्सालयले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। अवलोकनको क्रममा प्रदेशसभाका अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो। नवलप्रासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायण नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिएको छ। नयाँ सस्तो र भरपर्दो आरसिसी प्रोको पाइन प्रविधिबाट तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको हो। अहिले सुस्ता पुलबाट पूर्वतर्फ झण्डै 900 मिटरको क्षेत्रफलमा नदी नियन्त्रण तथा व्यवस्थापनको काम भइरहेको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। हरेक वर्ष नारायण नदी बस्तीमा पसेर सुस्ता नै जोखिममा पर्न थालेपछि नदी नियन्त्रण तथा व्यवस्थापन गर्न थालिएको उहाँको भनाइरहेको छ। मध्यबिन्दु नगरपालिका वडा नम्बर 3 इटौरा अन्तर्गत रहेको जनता माध्यमिक विद्यालय नन्द भाउजुमा केसरीहरूका लागि सेनिटरी प्याड व्यवस्थापन तथा महिनावारी स्वास्थ्य सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक चुन कुमारी महतो तथा बाल क्लब सम्पर्क शिक्षक गोमा थनेतले गर्नुभएको थियो। सहजीकरणको क्रममा किशोरी मैत्री शौचालयको सही प्रयोग, महिनावारी भएको समयमा व्यक्तिगत सरसफाईमा ध्यान दिने उपाय, सेनिटरी प्याडको सुरक्षित प्रयोग तथा व्यवस्थापन, संक्रमणबाट बस्ने तरिका, पोषणयुक्त खानपान तथा मानसिक स्वास्थ्यको विषयमा विस्तृत जानकारी प्रदान गरिएको बताइएको छ। चितवनको भरतपुरमा रहेको गुरुकुल सीए कलेजले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा लिने भएको छ। सीए फाउन्डेसन लेभलको लागि आगामी जेठ 5 गते छात्रवृत्ति परीक्षा लिन लागि कलेजमा हिजो पत्रकार सम्मेलनको आयोजना गर्दा जानकारी गराइएको छ। देशभर 5 शाखा रहेको गुरुकुल सीए कलेजले 9 विद्यार्थीहरूलाई 100% छात्रवृत्ति प्रदान गर्नेछ, जसमध्ये चितवनका 1 विद्यार्थीले 100% छात्रवृत्ति प्राप्त गर्ने जानकारी गराइएको छ। 75% र 50% छात्रवृत्ति 1-1 प्राप्त गर्ने कलेजका अध्यक्ष सीए विशाल भट्टराईले जानकारी दिनुभएको छ। छात्रवृत्ति परीक्षामा सहभागी विद्यार्थीहरूले 10% छुट पाउने पनि उहाँको भनाइरहेको छ। तनहुँको बन्दीपुर गाउँपालिका 4 स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घ संस्था तथा व्यवसायीहरूले करिब 40 लाख रुपियाँ बराबरको आधुनिक स्वास्थ्य उपकरण सहयोग गरेका छन्। लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्स अस्पताललाई अस्पतालको प्रयोगशालामा आवश्यक पर्ने आधुनिक मेसिनहरू उपलब्ध गराएको जानकारी गराइएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब 20 लाख मूल्यको 2 मेसिन सहयोग गरेको छ, जसमा क्लिया मेसिन र PT INR मेसिन रहेको बताइएको छ। त्यसै गरी भरतपुर चितवन स्थित लोयल ट्रेडर्सले करिब 20 लाख मूल्य बराबरका उपकरणहरू उपलब्ध गराएको छ, जस अन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन बायोकेमिस्ट्री परीक्षण मेसिन र हेमोटोलोजी एनालाइजर मेसिन रहेको अस्पतालले जानकारी गराएको छ। लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष दीपक बस्नेतले अब बन्दीपुर क्षेत्रका नागरिकहरूले सामान्यदेखि विशेष स्वास्थ्य परीक्षणका लागि पोखरा, चितवन वा काठमाडौँ धाउन नपर्ने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियर निङ अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर सुनिल बहादुर बज्राचार्यलाई दिइएको छ। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाह बालेनले बज्राचार्यलाई जिम्मेवारी दिनुभएको हो। यद्यपि अध्यादेश जारी हुनुअघि नै त्रिपुईको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अर्यालले राजीनामा दिनुभएको थियो। विश्वविद्यालय पदाधिकारी विहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिइएको हो। विश्वविद्यालयको उपकुलपतिको लागि सिफारिस समिति गठन भई आवेदन माग भइरहेको छ। उपकुलपतिका लागि आवेदन दिन 10 दिनको समय पनि दिइएको छ। मौरी पालन विकास कार्यक्रम भण्डाराले मौरीको राना वितरण सुरुवात गरेको छ। यस वर्ष 1260 राना वितरण गर्न लागिएको छ। कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरी पालक किसानहरूलाई सहुलियत मूल्यमा वितरण थालिएको बताइएको छ। कार्यालयका प्रमुख सुजन अम्गाईका अनुसार अहिलेसम्म 95 किसानलाई 512 वितरण गरिसकिएको जानकारी गराइएको छ। यसमध्ये 139 रानो कार्यालयमा उत्पादन गरिएको भने 373 रानो विभिन्न मौरी फार्मबाट ल्याइएको बताइएको छ। हरेक वर्ष कार्यालयले किसानहरूलाई उन्नत जातको रानो उत्पादन गरेर वितरण गर्दै आएको छ। सही अनुसार यस वर्ष वितरण गरिएको उहाँको भनाइरहेको छ। यस वर्ष कृत्रिम प्रविधिबाट मौरीको 10 रानो उत्पादन गरिएको छ। यस प्रविधिबाट उत्पादन गरिएको रानोमध्ये 4 मात्रै बाँच्न सफल भएको उहाँको भनाइरहेको छ। उहाँका अनुसार यस वर्ष सोही प्रविधिबाट उत्पादित रानोमध्ये 10 बचाउन सक्ने गरी उत्पादन थालिएको पनि बताइएको छ। निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धि र चरम अभावका कारण साबिकै दर रेटमा काम गर्न नसकिने भन्दै निर्माण व्यवसाय सङ्घ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा धरना दिँदै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सङ्घका अनुसार निर्माण सामग्रीसँगै ढुवानी तथा खर्च र श्रमिक लागतमा भएको अस्वाभाविक वृद्धिका कारण निर्माण सामग्रीहरूको उत्पादन वृद्धि भएको र निर्माण उद्योग सङ्कटमा परेको पनि भनाइरहेको छ। मूल्य समायोजनको माग गर्दै पटक पटक ध्यानाकर्षण गराए पनि सरकारले सुनवाई नगरेको उनीहरूको आरोप रहेको छ। सङ्घले 2083 वैशाख 22 गते पत्रकार सम्मेलन मार्फत पनि सरकारलाई अल्टिमेटम दिएको थियो, तर माग सम्बोधन नपाएपछि बाध्य भएर आन्दोलन सुरु गरिएको अध्यक्ष दिनेश चन्द्र नेउपानेले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको सङ्घका महासचिव पुष्कर अधिकारीले जानकारी दिनुभएको छ। ज्ञापन पत्रमा निर्माण उद्योगले देशको कुल गृहस्थ उत्पादनमा करिब 13% योगदान दिने र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 20 लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको उल्लेख गरिएको छ। व्यवसायहरूले मूल्य समायोजन नभए देशभरका सबै निर्माण कार्य ठप्प हुने चेतावनी दिएका छन्। साथै बैङ्क ग्यारेन्टी जफत गर्ने वा कालो सूचीमा राख्ने जस्ता कारवाही नगर्न पनि सरकारसँग आग्रह गरिएको छ। उनीहरूले समयमा नै मूल्य समायोजन, म्याद थप र क्षतिपूर्तिको व्यवस्था नभए निर्माण क्षेत्र पूर्ण रूपमा प्रभावित हुने पनि चेतावनी दिएका छन्। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9580 26445 र 9840 27445।
10: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
11: हाई, म आज गैडाकोट ड्रेस भनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू: स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 9846545090 र 9855503060।

0: वित्तीय संस्था वा वॉलेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबरको पालो। अहिले देशमा पश्चिम र स्थानीय वायुको तथा मुलुकको नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ। विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी गराइएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी हिमाली तथा पहाडी भाग केही तथा तराईका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्टाङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। यसै गरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। प्रमुख प्रतिपक्षी सहित प्रतिपक्षी दलको अवरोध र बहिष्कार बेच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ। प्रस्ताव निर्णयार्थ पेशका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको हो। नीति तथा कार्यक्रमको छलफलको विषय क्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालन शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरुद्ध गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएपछि सदनमा अर्थमन्त्री डाक्टर सोडिम अग्रेले जवाफ दिनुभएको थियो। प्रतिपक्षी दलले बुधबार पनि नीति तथा कार्यक्रमको छलफलको क्रममा प्रधानमन्त्रीको उपस्थितिको माग गरेर बैठक अवरुद्ध गरेका थिए। तर बिहिबार अर्थमन्त्रीको प्रस्तावमा नीति तथा कार्यक्रम छलफल भएको थियो। छलफलमा भाग लिएका विपक्षी दलले जवाफको क्रममा पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको भन्दै पुनः अवरुद्ध गरेका थिए। नेपाली कङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा श्रम संस्कृति पार्टीले बैठकमा अवरोध तथा बहिष्कार गरेका हुन्। प्रतिपक्षी दलको अवरोधकै बीचमा अर्थमन्त्री सोनिम अघिले प्रधानमन्त्री शाहको तर्फबाट सदनमा जवाफ दिनुभएको थियो। जवाफपछि नीति तथा कार्यक्रम संशोधनको मागसहित दर्ता भएका 35 प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। चितवन उद्योग वाणिज्य सङ्घको तालिम कक्षमा आइएसओ 9001:2015 गुणस्तरीय व्यवस्थापन प्रणालीको आन्तरिक गुणस्तर परीक्षण सम्बन्धी 3 दिने तालिम सम्पन्न भएको छ। तालिम नेसनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्ट नेपाल प्रहरीको आयोजना एवं चितवन उद्योग वाणिज्य सङ्घको सहकार्यमा भएको हो। बैठक वैशाख 28 गतेदेखि 30 गतिसम्म 3 दिनसम्म सञ्चालन भएको आइएसओ 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीको आन्तरिक गुणस्तर परीक्षण सम्बन्धी तालिममा नेसनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्ट नेपाल प्रहरीका अध्यक्ष डाक्टर जनार्दन घिमिरेको प्रमुख प्रशिक्षकत्वमा भएको हो भने सम्झना बलामी सह प्रशिक्षकको रूपमा रहनु भएको थियो। तालिममा सहभागीहरूलाई आन्तरिक गुणस्तर परीक्षण विधि, कार्यालयको दस्तावेज व्यवस्थापन, सँगै जोखिम व्यवस्थापन, कार्यकुशलताको सुधार, गुणस्तरीय व्यवस्थापन प्रणाली र यसको आवश्यकता तथा प्रक्रियाहरू, सेवा तथा उत्पादन गुणस्तर सुधारका लागि नेतृत्व क्षमताको विकास, अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप कार्यप्रणाली विकासका आधार तथा निर्माण लगायतका विषयमा तालिम केन्द्रित रहेको बताइएको छ। सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमा प्रश्न उठेपछि राजीनामा दिनुभएका पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 बैठक वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपानी सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री बालन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालको अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पूर्व गृहमन्त्री गुरुङको सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरेर सरकार समक्ष सुझावसहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने हिजो बताउनु भएको छ। प्रतिनिधि सभामा बिहिबार भएको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा भाग लिँदै भएले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथि बहस नसुन्न संसदको मर्यादा र संसदीय परम्परा विपरीत भएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष रूपमा नसुने पनि जवाफ दिने क्रममा पनि अनिवार्य उपस्थित हुनुपर्ने माग गर्नुभएको थियो। यद्यपि प्रधानमन्त्री बालेन्द्र शाह भने जवाफ दिन उपस्थित हुनुभएन। यदि प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद बहिष्कार गर्ने चेतावनी उहाँले दिनुभएको थियो र सोही अनुसार श्रम संस्कृति पार्टीसहित विपक्षी दलहरूले संसद बहिष्कार गरेका थिए। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई 6 घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ। प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा भाग लिँदै उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम 3 दिनदेखि 1 सातासम्म गम्भीर छलफल हुने गरेको स्मरण पनि गराउनु भएको छ। बहुमतको दम्भ देखाएर विपक्षी दलहरूको आवाजलाई निस्तेज पार्न खोजिएको उहाँको आरोप रहेको छ। नीति तथा कार्यक्रमले राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसमा संसद गम्भीर भएर छलफल गर्न आवश्यक रहेको उहाँको बनाइरहेको छ। सांसद केसीले नीति तथा कार्यक्रमको छलफलको क्रममा प्रधानमन्त्री अनुपस्थितप्रति असन्तुष्टि पनि जनाउनु भएको छ। नीति तथा कार्यक्रममा प्रधानमन्त्रीकै दस्तावेज भएकाले प्रधानमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने उहाँको तर्क रहेको छ। उहाँले संसदलाई बहुमतको बलमा नभई विवेक र चेतनाको बाट चलाउनु पर्ने कुरामा पनि जोड दिनुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमले स्पष्ट रूपमा मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलको क्रममा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थिति भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशंका व्यक्त गर्नुभएको हो। सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलको लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले संसदमा प्रतिपक्षी दलका नेताहरूले उठाएको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमहरूको औचित्य पुष्टि गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूलाई स्वकीय सचिव आवश्यक रहेको बताएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा दलीय दरमा प्राप्त समयमा बोल्दै राष्ट्रपतिका सहमहामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले सांसदहरूलाई सक्षम बनाउन आवश्यक रहेको बताउनु भएको हो। सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले संसद मा रहेका सांसदहरूको स्वकीय सचिवको पद खारेज गरेको थियो। त्यसबेला सरकारले सङ्घीय संसदको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवहरूको सुविधा खोसेको थियो। नेकपा एमालेको सचिवालय बैठक शनिबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। एमाले प्रचार विभाग प्रमुख मिन बहादुर साईले बैठकमा समसामयिक राजनीतिक तथा सुकुम्बासी सवालको विषयमा छलफल हुने जानकारी दिनुभएको छ। बैठकमा समसामयिक राजनीतिक, सुकुम्बासी सवाल एवं जनपक्षीय विषयमा छलफल हुनेछ उहाँको भनाइरहेको छ। उहाँका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्ने तयारी गरिएको छ भने बैठक अध्यक्ष ओलीको निजी निवास गुण्डु वा पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनेर तय भइ नसकेको पनि उहाँले जानकारी दिनुभएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गण्डकी प्रदेशसभाका सभामुख र उपसभामुखद्वारा रजहरको प्राकृतिक चिकित्सालयको अवलोकन। नवलपुरको मध्यबिन्दुमा महिनावारी स्वास्थ्य सरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न। सुस्ता स्थित नारायण नदीमा तटबन्ध निर्माण कार्य तीव्र। निर्माण सामग्रीको मूल्यवृद्धिको विरोधमा चितवनका निर्माण व्यवसायीहरू आन्दोलित। प्रशासनमा धरना। चितवनमा गुणस्तर व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न। र चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानो उत्पादन। तनहुँको मन्दिपुर अस्पताललाई करिब 40 लाख मूल्यको उपकरण सहयोग प्राप्त। पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन। 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज, युट्युब च्यानलसँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।
2: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: साहुजी, मलाई 1 बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: स्वाद मात्र होइन प्रेम पस्कने। बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
6: बगैचा एडवेंचर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
6: बगैचा एडवेंचर रिसोर्ट
5: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
7: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
8: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने एकै 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
9: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको
10: छ मेरो तोला जान्दछन् पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
11: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855509 34
12: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
12: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
13: लौन सुन्तली दिदी वन त आगोले सखापे पार्न आँट्यो के गर्ने होला भन्या
14: या जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
13: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
14: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
13: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुनि किन उठ्या
14: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
15: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर
16: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
17: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
16: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
17: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
16: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
17: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
5: ओहो दाई नमस्कार
18: नमस्कार
5: आराम हुनुहुन्छ
18: आरामै छु
5: घर त राम्रो बनाउनु भएछ
18: अँ यसो भनौँ
5: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
18: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
5: ए गजबको काम गर्दा रहेछन् त
19: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैंडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801168139
20: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
14: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
20: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
21: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोभेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
22: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550574503 र 9551184503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124437
23: अहिले बिहानको 7 बज्यो

0: दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: खै जन्म दर्ता दिनुहोस् त
4: जन्म दर्ता गरेको छैन नि म्याडम
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: हो र मलाई त थाहा नै थिएन म्याडम
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
4: ए पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
10: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि त्यही गर हुन्न र
9: ल ल गएर तुरुन्त बुक गरिहाल है
11: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
12: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
13: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
5: एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
12: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: तेलको जर्किन बोक्दै कता हो दिदी
1: सञ्जीवनी तेल मिल
5: किन नि सञ्जीवनी तेल मिल नै
1: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
5: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
12: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
5: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
12: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
14: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप। कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
16: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ। फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि। फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर, यो फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
12: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गर्दछौं। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट, नवलप्रासी, बर्दघाट, सुस्तापूर्वा।

वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौँ साधारण सभा गैडाकोट नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
10: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होशियार होशियार, अब तिमीहरूका दिन गए। प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
11: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
12: सिद्धार्थ चस्मा घर।
13: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
12: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
13: हजुर, हामी कहाँ नेत्र परीक्षण, उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क सिद्धार्थ चस्मा घर, गैंडाकोट 4, ओम शान्ति गेट अगाडि। फोन 0785015 16, मोबाइल 98473 23613।
15: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
16: अहिले बिहानको 8 बज्यो।
17: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। अर्थमन्त्री डाक्टर सोरिम वाग्लीले संसदको दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको छ। नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढेको भन्दै अर्थमन्त्री वाग्लीले उक्त प्राथमिकता प्रस्तुत गर्नुभएको हो। अर्थमन्त्रीले विनियोजन विधेयकका 5 मार्गदर्शक सिद्धान्त रहेको पनि बताउनु भएको छ। त्यसमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनहरूमा आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी व्यवसायी निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी अपराधी सरह पक्राउ गर्ने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको उल्लेख गरिएको छ। महासंघका अनुसार सर्वसाधारणको निक्षेपका आधारमा सञ्चालन भएका बैंकका कार्यकारी अधिकृत पक्राउ पर्दा बैंकिङ क्षेत्रको विश्वसनीयतामै असर पर्न सक्ने खतरा बढेको छ। यसले कर्जा प्रवाह, लगानी विस्तार तथा आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने महासंघको भनाई छ। विज्ञप्तिमा प्रारम्भिक अनुसन्धान अघि नै व्यवसायीलाई पक्राउ गर्ने र मिडिया ट्रायल गर्ने कार्यले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने उल्लेख गर्दै यस्ता अनुसन्धान गोप्य रूपमा गर्न सरकारसँग आग्रह गरेको छ। घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्य वृद्धि नियन्त्रणमा राख्ने उद्देश्य सहित भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ। विश्वका सबैभन्दा ठूला चिनी उत्पादक मध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो। भारतीय सरकारले बुधबार राति जारी गरेको आदेश अनुसार यो प्रतिबन्ध तत्काल प्रभावबाट लागू भएको छ। आदेशमा सीमित अपवाद बाहेक चिनी निर्यात रोकिएको उल्लेख गरिएको छ। यसअघि नै निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्ट सरकारले अन्य मुलुकसँग खाद्य सुरक्षा सम्बन्धी सरकारी सम्झौता अन्तर्गत हुने निर्यातलाई भने अनुमति दिइने स्पष्ट पारेको छ। नयाँ व्यवस्था आगामी सेप्टेम्बर 30 कायम रहनेछ। भारतले यस्तो निर्णय आगामी चीन उत्पादनलाई लिएर बढ्दो चिन्ता बीच गरेको हो। अक्टोबरबाट शुरू हुने नयाँ चिनी उत्पादन सिजन एल निनो मौसमी प्रभावका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। नवलपरासीका अघु किसानहरू चिनी मिलबाट भुक्तानी नपाउँदा ठूलो आर्थिक समस्या भोगिरहेको भन्दै आन्दोलित भएका छन्। सरकारले 25 दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था घोषणा गरे पनि कार्यान्वयन नहुँदा किसानहरू आन्दोलित भएका हुन्। समयमै भुक्तानी नपाएपछि किसानहरू उखु खेती छाडेर केरा र धान जस्ता वैकल्पिक खेतीतर्फ समेत आकर्षित भएका छन्। सरकारले बेला बेला प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नहुँदा किसानहरू पाउनुपर्ने भुक्तानीका लागि पटक पटक आन्दोलन गर्न बाध्य भएका छन्। सरकारले गएको चैतमा कृषकले उत्पादन गरेको कृषि उपज खरिदको भुक्तानी अधिकतम 25 दिनभित्र अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था उल्लेख गरेको थियो। उक्त कार्यसूची जिल्ला प्रशासन कार्यालयहरूमा समेत पठाइएको छ, तर निर्णय कार्यान्वयन नभएको भन्दै उखु किसानहरूले गुनासो गरिरहेका छन्। उखु किसान युवराज अधिकारीले सरकारले घोषणा गरेको 25 दिनभित्र भुक्तानी दिने व्यवस्था व्यवहारमा लागू नभएको बताएका छन्। खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सिकोला स्थित बरोड बेभरेज प्राइभेट लिमिटेडको ब्याच नम्बर 168 को पेय पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेय पदार्थमा कैफियत देखिएको आशंकामा बिक्री वितरणमा रोक लगाएको हो। काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यू सेवन गर्दा बान्ता आएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विभागको द्रुत प्रतिकार्य टोलीले उक्त उद्योगमा तत्काल निरीक्षण गरेको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा सञ्चालित 2 व्यावसायिक फर्मलाई जरिवाना समेत गरेको छ। विभागले बजारमा वस्तुको मूल्य पारदर्शिता कायम गर्ने उद्देश्य अनुरूप बिहिबार उपत्यका र उपत्यका बाहिर वीरगंजमा गरी 34 व्यावसायिक फर्मको अनुगमन गरेकोमा 2 जरिवाना गरेको हो भने अनुगमनमा विभागले अन्य 32 फर्मलाई सुधार गर्ने निर्देशन दिएको छ।
मध्यपूर्व क्षेत्रमा जारी युद्ध र बढ्दो तनावका कारण नेपाली वायु सेवा उद्योग गम्भीर संकटमा परेको भन्दै वायु सेवा संचालक संघले सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा संघका अध्यक्ष प्रताप सङ पाण्डेले वर्तमान परिस्थितिले नेपाली एयरलाइन्स कम्पनीहरू प्रत्यक्ष प्रभावित भएको बताउनु भएको हो। अध्यक्ष पाण्डेका अनुसार अमेरिका र मध्यपूर्वका विभिन्न देशबीच जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडान, हवाई मार्ग, इन्धन खर्च तथा यात्रु व्यवस्थापनमा चुनौती थपिएको छ। विभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरूले सरकारी निकायमा धर्ना दिएका छन्। अत्याधिक मूल्य वृद्धिका कारण निर्माण कार्यमा परेको प्रभाव समाधान गर्न माग गर्दै आन्दोलनरत निर्माण व्यवसायीहरूले देशभरका जिल्ला प्रशासन कार्यालय, चल स्रोत तथा सिंचाई विभाग, सड़क विभाग लगायतका सरकारी निकायमा धर्ना दिएका हुन्। उनीहरूले बजार मूल्य वृद्धि अनुसार नै ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, मूल्य वृद्धिका कारण काम रोकिएका आयोजनाहरूको म्याद थप गरी 2084 असारसम्म काम गर्ने वातावरण मिलाउनु पर्ने, आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन्। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 152 रुपियाँ 93 पैसा, बिक्री दर 153 रुपियाँ 53 पैसा निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 179 रुपियाँ र बिक्री दर 179 रुपियाँ 71 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपियाँ 60 पैसा, बिक्री दर 107 रुपियाँ 41 पैसा, स्विस फ्रान्क एकको खरिद दर 195 रुपियाँ 60 पैसा र बिक्री दर 196 रुपियाँ 37 पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुवाधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशनमा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट फोन 0778512094 मोबाइल 9809239394
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौषको थियो पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्तसिना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायासूत्र गरेको धेरै राम्रो भइसकेको छ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
7: हेलो हाय ओ साथी तिमी कता हिडेको
8: हाय म आज गयाकोट ड्रेस पहिनेको
7: किन के पाइन्छ र त्यहाँ
8: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
9: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा
0: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
10: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
10: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
10: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
12: साधारण सभा सम्बन्धी सूचना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल
13: वन अपराध नियन्त्रण सम्बन्धी सूचना वन फाड्ने, वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिज उत्खनन गर्ने, आवास गर्ने, सडक तथा अन्य पूर्वाधार बनाउने, घर छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो।
14: यस्तै बिना इजाजत राष्ट्रिय वन, निजी वन, आवादी समेतको वन पैदावार कटान, संकलन र ओसार पसार गर्ने सबै कार्य वन अपराध हुन्।
13: वन अतिक्रमण तथा बिना इजाजत वन पैदावार कटान, संकलन र ओसार पसार गराउनेलाई वन एन 2076 को दफा 50 बमोजिम बरामद काठको बिगो जफत गरी अधिकतम 5 वर्षसम्म कैद वा 2,00,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
14: साथै 50,000 भन्दा बढी मूल्य पर्ने भोजवाहक जस्तै ट्र्याक्टर लगायतका अन्य सवारी साधनमा बिना इजाजत वन पैदावार ओसार पसार गरे गराएमा सो भोजवाहक तथा सवारी साधन समेत जफत हुनेछ।
13: यसका अलावा वन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा थप 2,00,000 रुपियाँ जरिवाना हुनेछ।
14: तसर्थ वन ऐन 2076 को बर्खी लाभ हुने कार्यहरू नगर्न नगराउनु हुन सरकारवाला सबैमा हार्दिक अनुरोध छ।
13: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
15: ए भुजेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
16: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाई।
17: भेडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
18: तेलको जर्किन बोक्दै कता हो दिदी?
19: सञ्जीवनी तेल मिल।
18: किन नि सञ्जीवनी तेल मिल नै?
19: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
18: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
17: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
20: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
17: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 9580 26445 र 9480 27445।

0: बाल बालिकालाई खेलौना कार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
0: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
7: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले बिहानको 9 बज्यो।
10: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

अर्थ गए राति हिजो साँझ अव्य र सर्वसम्मतिले शोक नीति तथा कार्यक्रम पारित भएको हो। यद्यपि संसदमा विपक्षी दलहरूले भने यसको चर्को विरोध समेत जनाएका थिए, तर बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री उहाँको जवाबपछि थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अरियालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहेनन्। विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्पष्टीकरणको समय उपयोग गरेनन्। सभामुख अरियालले संशोधनकर्ता विपक्षी दलका सांसदहरूलाई आफ्नो प्रस्ताव फिर्ता लिन समय दिँदा पनि विपक्षी दलका सदस्यहरू विरोधमै रहेको अवस्थामा संशोधन प्रस्ताव फिर्ता नभएको जनाउँदै ती संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएका थिए। सभामुख अरियालले संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले संशोधनहरू अस्वीकृत भएको घोषणा गर्नुभएको थियो। उक्त नीति तथा कार्यक्रममाथि 35 विपक्षी सांसदहरूले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 नेपाल सरकारको वार्षिक एक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको बिहिबारको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेका तर्फबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आगामी जेठ 4, 5 र 6 गतेका दिनहरू तोकिएका छन्। गैराति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अरियालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अरियालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। सभामुख अरियालले उक्त छलफलको रिपोर्ट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ 4 गते सोमबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेकका नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका सामान नकिन्न परिपत्र गरेको हो। परिपत्रमा भनिएको छ, कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरू खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरूलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी गराउन हुन निर्णय अनुसार अनुरोध गरिएको छ। पत्रमा भनिएको छ, कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: सरकारले कार्य विभाजन नियमावली 2083 जारी गर्दै विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर गरेको छ। नेपालको संविधानको धारा 82 उपधारा 1 दिएको अधिकार प्रयोग गरी मन्त्री परिषदले यो नियमावली बनाएको हो। नेपाल राजपत्रमा प्रकाशित यस नियमावलीले यसअघि कायम रहेको नेपाल सरकार कार्य विभाजन नियमावली 2074 खारेज गरेको छ। नयाँ नियमावलीको अनुसूची 1 अनुसार नेपाल सरकारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 मन्त्रालय रहने व्यवस्था गरिएको छ। जसमध्ये केही मन्त्रालयको कार्यक्षेत्र विस्तार गरिएको छ भने केहीलाई गाभिएको छ। नयाँ संरचना अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहेका छन्। यसैगरी महिला बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, रक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय रहेका छन्। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषद 2083 वैशाख 28 बैठकले उच्च अदालतका पूर्व न्यायाधीश सचिव प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। गुरुङले पदबाट राजीनामा दिएको 21 दिनपछि छानबिन समिति गठन गरिएको हो। अदालती प्रक्रियाका कारण आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइ रोक्न डेडिकेटेड फास्ट ट्र्याक पूर्वाधार इजलास तथा न्यायाधिकरण गठन गर्न सिफारिश गरिएको छ। मन्त्री परिषदले 13 चैत 2082 स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची विषय कार्यान्वयन गर्ने क्रममा पूर्वाधार निर्माण तथा विकास आयोजनाका सम्बन्धमा अदालतमा पर्ने मुद्दा मामिला छिटो छरितो निरूपण गर्ने विषयको नीतिगत, कानूनी, संस्थागत र कार्यगत सुधारका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले एक समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सोही मन्त्रालयका सचिवको संयोजकत्वमा गठित उच्च स्तरीय समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको हो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। 11 बजेका लागि बोलाइएको मध्य प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वैशाख 28 गते बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने निर्णय गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वास मत लिनुपर्ने कानूनी प्रावधान रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनहरूमा आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी व्यवसायी निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बिहिबार जारी गरेको विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्रका उच्चपदस्थ व्यक्तिहरूलाई फौजदारी अपराधी सरह पक्राउ गर्ने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सृजना गरेको उल्लेख गरिएको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी प्रदेशको 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFP का एक वरिष्ठ अधिकारीका अनुसार अहिले द्वन्द्व, सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित पारेको छ। उनले अफगानिस्तानलाई अहिले गम्भीर पोषण संकट केन्द्रका रूपमा वर्णन गरेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएलमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई 6 विकेटले पराजित गरेको छ। धर्मशालामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको पंजाब किंग्सले 20 ओभरमा 8 विकेट गुमाउँदै 200 रन बनाएको थियो। 201 रनको लक्ष्य पछ्याएको मुम्बई इण्डियन्सले 19.5 ओभरमा 4 विकेट गुमाउँदै 205 रन बनाएर खेल जितेको हो। मुम्बईका लागि रायन रिकल्टनले 48 रन बनाए भने तिलक वर्माले अभिजित 75 रनको उत्कृष्ट इनिङ खेल्दै टोलीलाई जित दिलाएका छन्। हारका बावजुद पंजाब अङ्क तालिकाको 4th स्थानमा छ। पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु, दोस्रो स्थानमा गुजरात टाइटन्स छन् भने 4th स्थानमा चेन्नई सुपर किङ्स रहेका छन्। मुम्बई आईपीएलको प्लेअफको दौड़बाट बाहिरिसकेको टोली पनि हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: साहुजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
2: गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556-98-833 र 598-834।

0: फ्यान 101.6 भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809333894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यु अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारु सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजब पो काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801768139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकोट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: हेलो हाई ओ साथी, तिमी कता हिडेको?
3: हाई, म आज गैराकोट ड्रेस पहिनेको।
2: किन, के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
5: सम्पर्क गैडाकोट ड्रेस सप, गैडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855501360।
6: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाको लागि साधारण सभा हुने मिति एजेट 2 गते शनिबार, समय बिहान 11 बजे, स्थान श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिर परिसर गैडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
9: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
10: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
11: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
5: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
13: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
12: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
13: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
12: डेंगुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
13: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
12: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेंगु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
13: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: विजय तान्चे
14: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612204437
15: अहिले बिहानको 10 बज्यो
16: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

संघीय संसद अन्तर्गत आज बिहान 11 बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचय सहित हालसम्म सम्पादित काम कार्यवाही, चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यदलले ओरिएन्टल सहकारीका ऋणीहरूको 3 पुस्तीय सहितको नामावली सार्वजनिक गरेको छ। कार्यालयले समस्याग्रस्त ओरिएन्टल कोअपरेटिभका 284 जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो। सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानून बमोजिम असुली गरिने जनाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाउनु भएको छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेल मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गर्नुभएको छ। विज्ञप्ति अनुसार प्रधानमन्त्री शाह नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि संसदमा अनुपस्थित रहनु भएको थियो। प्रतिपक्षीय दलले उपस्थितिको माग गर्दा समेत प्रधानमन्त्री संसदमा नआएको तथा आफ्नै कार्यालयबाट सांसदहरूका गतिविधि प्रत्यक्ष प्रसारण मार्फत हेरिरहेको आरोप राईले लगाउनु भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। गत 22 गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिनु भएको थियो। विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक आज बिहान 11 बजे बस्दैछ। हाल नेपाली कंग्रेसका 22 जनमत, जनता समाजवादी पार्टी जसपा नेपालका 26, नेकपा माओवादी केन्द्र र नेकपा यसको गठबन्धन गरी एकता गरी बनेको दल नेकपाका 14 जना सांसद गरी कुल 62 जना सांसद सरकारको पक्षमा रहेका छन्। सरकारलाई विश्वासको मतका लागि 52 सांसदको समर्थन आवश्यक पर्छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।

0: TCL का विभिन्न होम अप्लायंसर को खरीदमा क्याशब्याक तथा श्योर शॉट गिफ्ट्स, वाशिंग मशीनमा 6 केजी एरियल मैटिक, एसीमा फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इंस्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका सामान नकिन्न परिपत्र गरिएको हो। कतिपयले प्रयोग पाइरहेका कुर्सी, दोराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले सो परिपत्र गरेको छ। र सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्ति सेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
11: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
12: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
11: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
13: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: जय माता मौला काली।
2: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
2: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
3: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
1: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
4: सर्जरी सम्बन्धी सेवा,
1: हार जोडी सम्बन्धी सेवा,
4: स्त्री तथा प्रसूति रोग सेवा,
1: बाल रोग सेवा,
4: न्यूरो सर्जरी सेवा,
1: न्यूरो साइकेट्रिक सेवा,
4: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
3: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
5: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।

0: DJ Tanjin. विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 5934।

0: घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98 570 82 693, 98 570 82 696।
5: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियम अनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: सर, एउटा प्रश्न सोधौं है।
2: सोध न
1: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलप्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
10: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
10: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580-26445 र 9480-27445।

0: सुनता विजय FM 101.6 सामुदायिक रेडियो
1: पढ्ने होइन त अब 2000 मै जापानीज भाषा
2: 2000 मै जापानीज भाषा कहाँ
1: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
2: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809233894
3: हेलो हाय ओ साथी तिमी कता हिडेको
4: हाय म आज गयाको ड्रेस भनेको
3: किन के पाइन्छ र त्यहाँ
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
5: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
1: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
6: साधारण सभा सम्बन्धी सूचना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ सम्झनाको लागि साधारण सभा हुने मिति जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल
7: वन अपराध नियन्त्रण सम्बन्धी सूचना
8: वन फाड्ने वन क्षेत्रको जग्गा जोत्ने खन्ने खनिज उत्खनन गर्ने आवास गर्ने सडक तथा अन्य पूर्वाधार बनाउने घर छाप्रो बनाउने व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो
7: यस्तै बिना इजाजत राष्ट्रिय वन निजी वन आवादी समेतको वन पैदावार कटान संकलन र ओसार पसार गर्ने सबै कार्य वन अपराध हुन्
8: वन अतिक्रमण तथा बिना इजाजत वन पैदावार कटान संकलन र ओसार पसार गराउनेलाई वन N 2076 दफा 50 बमोजिम बरामद काठको बिगो जफत गरी अधिकतम 5 वर्षसम्म कैद वा 2,00,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ
7: साथै 50,000 भन्दा बढी मूल्य पर्ने भोजभात जस्तै ट्र्याक्टर लगायतका अन्य सवारी साधनमा बिना इजाजत वन पैदावार ओसार पसार गरे गराएमा सो भोजभात तथा सवारी साधन समेत जफत हुनेछ
8: यसका अलावा वन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा थप 2,00,000 रुपियाँ जरिवाना हुनेछ
7: तसर्थ वन ऐन 2076 को बर्खी लाभ हुने कार्यहरू नगर्न नगराउनु हुन सरकारवाला सबैमा हार्दिक अनुरोध छ
8: गण्डकी प्रदेश सरकार पोखरा नेपाल
9: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
9: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
11: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
12: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
13: अहिले मध्याह्नको 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालयबाट सँगै सरकारले आह्वान गरेको छलफल बहिष्कार गर्ने चेन्जी अगुवाको घोषणा। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै यस वर्ष मनसुनमा 2,00,000 जनसंख्या प्रभावित हुने सरकारको आकलन। लुम्बिनी बढी जोखिममा, होल्डिङ सेन्टरका 20 दिनसम्म पनि सरकार स्क्रिनिङमै व्यस्त। भविष्यबारे अन्यलमा सुकुम्बासी। क्रियाशील सदस्यता आधवाधिक जेठ 21 गतेभित्रै सक्न काङ्ग्रेसको निर्देशन। गुटगत भागभण्डाको अन्त्य गरिने नेता शिवाकोटीको भनाई, बजेट नदिएको भन्दै वडा अध्यक्षले दिए मुख्यमन्त्री कार्यालयमा धर्ना। पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, 9 सुरक्षाकर्मीको मृत्यु, 21 जना घाइते। बेलायतमा राजनीतिक संकट गहिरियो, स्वास्थ्य मन्त्रीले दिए राजीनामा। र आइपीएलमा आज चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदै तेस्रो राष्ट्रिय स्पोर्ट्स प्रतियोगिता असार पहिलो साता हुने। प्रतियोगितामा 5,000 भन्दा बढी सहभागी हुने अपेक्षा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: प्लस मोटरसाइकिल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौँ। राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मार्फतबाट सञ्चालन गरिने सम्बन्धी खबरबाट। देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मार्फत लगिएको छ। कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मार्फत लगिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मार्फतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत लग्नु भएको थियो। तर जेएनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मार्फत नै फर्काएको थियो। 15 चैतमा यही सरकारले सार्वजनिक गरेको सुशासन मार्ग चित्र 2082 गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिएको थियो। जेएनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन्। उनीहरूले आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढ़ेको भन्दै आज बोलाइएको छलफललाई सहभागी नहुने घोषणा गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख 30 गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयको छलफलमा आमन्त्रण गरेको थियो। तर जेठ 1 गते संयुक्त वक्तव्य जारी गर्दै 25 आन्दोलनकारी तथा अधिकार कर्मीहरूले उक्त छलफलमा सहभागी हुन नसक्ने प्रश्न पारेका छन्। सम्झौताको धारा 5 संविधान संशोधन सुझाव आयोग गठन गरिने व्यवस्था भए पनि सरकारले त्यसलाई व्यवस्था गरेको भन्दै एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएको उनीहरूको आरोप छ। जनमत पार्टीले मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ। सांसदहरूलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न व्हिप जारी गरेको हो। मध्यका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। बिहिबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरूलाई व्हिप जारी गरेको हो। सरकारले यस वर्ष मनसुन जन्य विपदबाट देशभर 2,00,000 जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदबाट 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहिबार सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्र कार्य योजना 2083 स्वीकृत समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। काठमाडौँ प्रशासनले 10 वैशाखमा सुकुम्बासीलाई 15 दिनभित्र बसोबासको उचित प्रबन्ध गर्ने आश्वासन दिए पनि अहिलेसम्म भविष्य निश्चित नहुँदा सुकुम्बासी अन्यलमा परेका छन्। सरकारले सुकुम्बासीको स्क्रिनिङ गरी लाल पूर्जा वितरण नगरेसम्म मासिक 15,000 रुपियाँ घरभाडा दिने तयारी गरेको छ। नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउनु अघि काठमाडौँ प्रशासनले 15 दिनभित्र बसोबासको उचित प्रबन्ध मिलाउने आश्वासन दिएको थियो। तर आज 20 दिन बितिसक्दा पनि भविष्य अन्यल र अनिश्चित बने कुमार सुकुम्बासी चिन्तित बनेका छन्। सुकुम्बासीहरू रोजीरोटी पनि गुमेको र 15 दिनभित्र व्यवस्थापन गर्ने भनेको सरकारले 20 दिन बित्दा पनि कुनै चासो नदेखाएपछि अनिलग्रस्त भविष्यलाई लिएर चिन्तित बनेका हुन्। पश्चिम एसियामा युद्ध लम्बिएसँगै नेपाल सरकारले बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्ने योजना बनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्च स्तरीय अन्तर मन्त्रालय अध्ययन कार्यदलले योजनासहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाइसकेको छ। पश्चिम एसियामा 2082 फागुन 16 गतेबाट शुरू भएको अमेरिका, इसरायल र इरान बीचको युद्धले नेपालमा बहुआयामिक प्रभाव पारेको निष्कर्ष निकाल्दै कार्यदलले प्रतिवेदनमा युद्धका प्रभाव न्यूनीकरण तथा स्थापन गर्न 3 उपाय अघि सारेको छ। नेपाली काँग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र आदोवादी कार्य आगामी जेठ 21 गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको ललितपुर स्थित केन्द्रीय कार्यालय पीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली काँग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोग ल्याइएको जनाएको छ। त्यस्तै नेपाली काँग्रेसका नेता अशी बाबु शिवाकोटीले पार्टीभित्र लामो समयदेखि जरा गाडेको गुटगत अभ्यास र भागभण्डाको राजनीतिलाई खण्डित गर्ने प्रयास भइरहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भवनमा पत्रकार खेमबमसँग कुराकानी गर्दै नेता शिवाकोटीले पार्टीको केन्द्रीय समितिमा भइरहेको पछिल्लो मनोनयन कुनै गुटको कोटा वा सिफारिसमा नभई व्यक्तिगत क्षमता र विवेकका आधारमा गरिएको दावी गर्नुभएको हो। सलियानको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजालले सड़क र टेलिफोनको टावर निर्माण गर्न बजेट नदिएको भन्दै धरना शुरू गरेका छन्। उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका छन्। गुयाबारी, स्वामीवास, बबई सड़कको स्तर उन्नति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटक पटक अनुरोध गर्दा पनि प्रदेश सरकारले व्यवस्था गरेपछि आफू धरनामा बस्न बाध्य भएको उनले बताएका छन्। सड़क स्तरोन्नति नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि शास्ति भोग्दै आएको उनले बताएका छन्। सड़कको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको उनको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: डोमेस्टिक अप्लायन्सेस को खरीद में हर एक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी। QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा 9 जना सुरक्षाकर्मीको मृत्यु हुनका साथै 21 जना घाइते भएका छन्। बिहिबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोकिएर विस्फोट भएपछि सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। बजोर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समयअनुसार बेलुका 7:55 विस्फोट भएको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार विस्फोटक पदार्थले भरिएको गाड़ी स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले त्यसलाई रोक्ने प्रयास गरेपछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्फोट भएको जनाइएको छ। त्यस्तै अमेरिकाको सीमा सुरक्षा निकायका प्रमुख माइक बैंक्सले राजीनामा दिएका छन्। यो घटनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिसँग सम्बन्धित पछिल्लो ठूलो फेरबदलका रूपमा हेरिएको छ। उनको बहिर्गमन ट्रम्प प्रशासनभित्र पछिल्ला महिनाहरूमा भएका उच्च तहका राजीनामाहरूको निरन्तरता हो। विशेष गरी गृह सुरक्षा मन्त्रालय अन्तर्गतका निकायहरूमा लगातार नेतृत्व परिवर्तन भइरहेको छ। मार्च महिनामा गृह सुरक्षा मन्त्रालयकी प्रमुख क्रिस्टिन ओएमलाई पदबाट हटाइएको थियो। उनको खर्च शैली विशेष गरी $20 मिलियन विज्ञापन अभियान तथा आप्रवासन नियन्त्रण अभियानको व्यवस्थापनलाई लिएर आलोचना भएको थियो। अब खेल खबर। जारी इण्डियन प्रिमियर लिगमा आज चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार खेल लखनऊमा रहेको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। लखनऊमा जारी आइपिएलको प्लेअफबाट बाहिरिसकेको छ भने लखनऊ अङ्क तालिकाको 10 तथा अन्तिम स्थानमा रहेको छ। त्यस्तै ई स्पोर्ट्स एसोसिएसन नेपाल इसानको आयोजनामा हुने तेस्रो राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगिता असारको पहिलो साता सञ्चालन हुने भएको छ। संघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता असार 5 गते आयोजना गरिने जानकारी दिएको हो। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 प्रमुख खेल तथा विधा समावेश गरिएका छन्। आयोजकका अनुसार तेस्रो संस्करणको प्रतियोगितामा खेलाड़ी तथा टीम गरी 5,000 भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालयबाट सञ्चालन गरिने। सरकारले आह्वान गरेको छलफल बहिष्कार गर्ने चेन्जी अगुवाको घोषणा। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै। यस वर्ष मनसुनमा 2 लाख जनसङ्ख्या प्रभावित हुने आकलन। लुम्बिनी बढी जोखिममा। होल्डिङ सेन्टरका 20 दिनसम्म पनि सरकार स्क्रिनिङमै व्यस्त। अन्यलमा सुकुम्बासी। क्रियाशील सदस्यता अधिवादिक जेठ 21 गते भित्रै सक्न काङ्ग्रेसको निर्देशन। गुटगत भागभण्डाको अन्त्य गरिने नेता शिवाकोटीको भनाई। बजेट नदिएको भन्दै वडा अध्यक्षले दिए मुख्यमन्त्री कार्यालयमै धर्ना। पाकिस्तानको खैबर पख्तूनख्वामा आत्मघाती।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
5: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
11: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
10: भयो दाई।
8: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.2।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
7: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैराकोट नगरपालिका, नवलपुर।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
8: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: 91.6
1: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
1: अहिले दिउँसोको 1 बज्यो
2: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
3: तेलको जर्किन बोक्दै कता हो दिदी
4: सञ्जीवनी तेल मिल
3: किन नि सञ्जीवनी तेल मिल नै
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु खाना पकाउन पनि सजिलो बालबालिकालाई मालिस गर्न पनि हुने
3: ए पक्नुस् पक्नुस् दिदी खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन
0: हजुर मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल
5: हाम्रा विशेषताहरू लोकल तोरीको शुद्ध तेल घरायसी तोरी पेलले व्यवस्था रहेको छ हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर प्रोप्राइटर रामचन्द्र सापकोटा मोबाइल 98580-26445 र 98480-27445
6: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएम द्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
10: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नवलपुर।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौं।
4: नरबहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: नाम से विलेन, काम से हीरो।
1: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
2: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
8: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नुपर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
13: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ टाइम विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले दिउँसोको 2 बज्यो।
0: पढ्ने होइन त अब 2000 मै जापानिज भाषा
2: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809933894 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
2: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनो सास थारू सांस्कृतिक नृत्यको साथ
2: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
2: सम्पर्क बगैचा एडवेंचर रिसोर्ट हरकपुर गैंडाकोट 11 नौलपुर मोबाइल नम्बर 9857082693 9857082696
3: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
4: छ नि जाऊ न त स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
3: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
4: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
5: ए ल ल जाऊ जाऊ
6: सबैजना
2: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
4: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
8: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
4: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर

0: विजय एफएम 101.6 समुदायको आवाज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 0785012226, वेबसाइट www.maulakalika.org.np।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
4: ओहो दाई, नमस्कार।
5: नमस्कार।
4: आराम हुनुहुन्छ?
5: आरामै छु।
4: घर त राम्रो बनाउनु भएछ?
5: अँ, यसो भनौँ।
4: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
5: अँ, यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
4: ए, गजबको काम गर्दा रहेछन् त।
6: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्वर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरी को समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98 450 66 189 र 98 071 68 139।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: तेलको जर्किन बोक्दै कता हो दिदी?
8: सञ्जीवनी तेल मिल।
7: किन नि सञ्जीवनी तेल मिल नै?
8: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
7: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
6: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2, न्याय चोक, नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98 580 26 445 र 98 480 27 445।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
8: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
9: हेलो, हाई, ओइ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गयाकोट ड्रेस पहिनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
1: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
12: जय माता मौला काली।
13: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
14: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
13: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
14: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
13: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
14: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरु पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यही गइरहेको डेकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
16: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
17: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124337।
18: अहिले दिउँसोको 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो तीन बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतीको नमस्कार। राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। देशभर बेरोजगारको चाङ बढेकोमा राष्ट्रपतिको गम्भीर चिन्ता। आर्थिक वर्ष 2080-81 मात्र 91 अर्ब भन्दा बढी बेरोजगार। वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायलाई निर्देशन। सत्ता गठबन्धनमा खटपट र फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्री यादवको विश्वासको मत लिने कार्यक्रम स्थगित। अब जेठ 8 गते मात्रै मत लिने। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य। असार 1 गतेदेखि कक्षा 11 को नयाँ भर्ना अभियान शुरू हुने। भर्ना सम्बन्धी औपचारिक निर्णय सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारी। शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित। आकस्मिक बाहेकका सबै सेवा ठप्प। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फिर्ता। दुई मुलुकबीच चीन र उत्कृष्ट व्यापार सम्झौता। भारतीय प्रधानमन्त्री मोदी युएई भ्रमणमा। एलपीजी ग्यास आपूर्ति सहमति। र नेपालमै पहिलो पटक 3-on-3 फुटबल प्रतियोगिता आयोजना हुँदै हेटौडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। महालेखा परीक्षकको प्रतिवेदन सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन उठाएको छ। आज शीतल निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच महालेखा परीक्षक तोयम रायलले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको बेरोजगारप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। लामो समयदेखि बेरोजगारको ग्राफो कालो लाग्नुले सार्वजनिक निकायमा जवाफदेहिता र पारदर्शिताको खडेरी परेको उहाँको टिप्पणी छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदनले मुलुकको वित्तीय अवस्थाको भयावह चित्र प्रस्तुत गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080/81 मात्रै 91,59,79,00,000 रुपियाँ बेरोजगार देखिएको छ। यो अघिल्लो वर्षको तुलनामा 9.45% बढी हो। अर्कोतर्फ मुख्य सचिव सुमन राज अर्यालको अध्यक्षतामा गठित बेरोजगार फर्सी उठ अनुगमन समितिले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। समितिले वित्तीय सुशासनका लागि सरकारवाला पक्षको सहभागिता कमजोर हुँदा अपेक्षित नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ। समितिले सार्वजनिक कोषको दुरुपयोग र वित्तीय उत्तरदायित्व जिम्मेवारीपूर्वक वहन गर्न सबै सार्वजनिक निकायलाई आग्रह समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव आज विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको बढ्दो असन्तुष्टि र आन्तरिक खटपटका कारण मुख्यमन्त्री यादवले अन्तिम समयमा आएर विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुभएको हो। आज बिहान 11 बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची थियो। तर नेपाली कंग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले अब मुख्यमन्त्रीले आगामी जेठ 8 गते मात्रै विश्वासको मत लिने जानकारी दिनुभएको छ। मुख्यमन्त्री पछि हट्नुको मुख्य कारण सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा नेपालको अनिर्णित र नेपाली कंग्रेसभित्रकै केही सांसदले फ्लोर क्रस गर्न सक्ने जोखिमलाई मानिएको छ। विश्वासको मत लिने कार्यक्रम सरे पनि आजको प्रदेशसभा बैठक भने अन्य नियमित कार्यसूचीमा प्रवेश गरेर अगाडि बढ्ने जनाइएको छ। मुख्यमन्त्री यादवले जेठ 8 गतेका लागि आवश्यक व्यवस्था मिलाउन सभामुख राम अशेष यादवलाई पत्र पठाइसक्नु भएको छ। बागमती प्रदेश सरकारले प्रदेशसभाको चालू हिउँदे अधिवेशन आज मध्यरातीदेखि अन्त्य हुने जनाएको छ। हिजो बसेको मंत्री परिषदको बैठकले जेठे गते आज राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिश गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार अब सरकारको सम्पूर्ण ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनेछ। गएको चैत 24 गते आह्वान गरिएको यो हिउँदे अधिवेशनमा जम्मा 4 वटा बैठक बसेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा छिटो सार्वजनिक भएसँगै शैक्षिक सत्र पनि छिटो सुरु हुने भएको छ। सरकारले आगामी असार 1 गतेदेखि कक्षा 11 को भर्ना अभियान औपचारिक रूपमा सुरु गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले यसपटक 1 महिनाभित्रै नतिजा सार्वजनिक गरेपछि भर्ना प्रक्रिया पनि विगतको तुलनामा केही अगाडि सरेको हो। शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई समयमै अगाडि बढाउन आन्तरिक गृह कार्य अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रुद्र प्रसाद अधिकारीका अनुसार असार 1 गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ। यसको औपचारिक निर्णय अबको केही दिनमै सार्वजनिक हुनेछ। कतिपय विद्यालयहरूले नतिजा आएको भोलिपल्टदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन दिन सुरु गरिसकेका छन्। यता काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ। यद्यपि अघिल्लो शैक्षिक सत्रको कक्षा 11 को पठन पाठन र परीक्षा अझै बाँकी रहेकाले एउटै विद्यालयमा 2 वटा ब्याच कसरी व्यवस्थापन गर्ने भन्नेमा अभिभावक र विद्यार्थीमा केही अन्योल देखिएको छ। काठमाडौँको कलङ्की स्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्य कर्मीहरू उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आजदेखि अस्पतालका करिब 40 जना नर्स र हेल्थ असिस्टेन्टहरूले आकस्मिक बाहेक अन्य सेवा बहिष्कार गरेका हुन्। लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका स्वास्थ्य कर्मीहरूले अस्पताल प्रशासनले आफूहरूको श्रम शोषण गरेको आरोप लगाएका छन्। अस्पताल परिसरमा नर्सलाई उचित पारिश्रमिक देऊ र श्रम शोषण गर्न पाइँदैन जस्ता नारा लेखिएका पर्चा बोकेर उनीहरू धरनामा बसेका छन्। आफूहरूले मासिक 19,000 रुपियाँमा काम गरिरहनु परेको र पटक पटक अस्पताल प्रशासनलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरे पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ। सरकारले निजी अस्पतालमा कार्यरत स्टाफ नर्सहरूका लागि मासिक न्यूनतम 34,700 रुपियाँ पारिश्रमिक तोकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: जितने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका चितवनको इच्छा कामना गाउँपालिकाका एक एक घरका तीन बाल बालिका मध्ये एकजनाको मृत्यु भएको छ। इच्छा कामना गाउँपालिका एक कुलबाङ गाउँका नमुना छेपाङको आज उपचारका क्रममा मृत्यु भएको हो। सोही घटनामा मनिता छेपाङ र सजन छेपाङ गम्भीर बिरामी परेका छन्। उनीहरूको अहिले भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। वडाध्यक्ष सन्त बहादुर मगरका अनुसार उनीहरूले गत मंगलबार साँझ जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। च्याउ खाएको केही समयपछि उनीहरूमा बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको थियो। बालबालिकाका बुबा आमा श्याम बहादुर र पदम मायाले पनि च्याउ खाए तापनि उनीहरूको अवस्था भने सामान्य रहेको छ। लामो समयदेखि स्थानीयको अवरोध र मुआवजा विवादका कारण रोकिएको हेटौडा ढल्केबर दुह विचारस केभी प्रसारण लाइनको निर्माण कार्य पुनः शुरू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको विशेष पहल र स्थानीय सरकारवालासँगको निरन्तर छलफलपछि हेटौडा क्षेत्रमा रोकिएको काम अघि बढेको हो। सन् 2012 निर्माण शुरू भएको यो आयोजनाको 288 किलोमिटर मध्ये पूर्वी खण्ड सञ्चालनमा आइसकेको भए पनि हेटौडा ढल्केबर खण्ड भने वर्षौंदेखि अलपत्र छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हेटौडाको हटिया क्षेत्रमा जग्गा धनीहरू मुआब्जा लिन सहमत भएपछि अहिले धमाधम टावर ठड्याउने काम भइरहेको छ। काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका 17 सवारी साधनका चालक कारवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वारमा क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको हो। सो अभियानका क्रममा 47 सवारी साधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 सवारी साधन मापदण्ड अनुसार नरहेको पाइएपछि चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विगत 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: रेफ्रिजरेटर मा फ्री इन्डक्सन फ्रन्ट लोड वाशिङ मशिन मा फ्री 6 केजी एरियल टप लोड मा फ्री 2 केजी एरियल सेमी अटोमेटिक मा 1 केजी एरियल डिश वाशर मा वाशिङ ट्याब्लेट र माइक्रोवेभ ओभन मा कुकिङ किट हरेक खरीद मा सर्ट सर्ट गिफ्ट र बम्पर मा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका नागरिकता भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। भ्रमणको अन्तिम दिन आज राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति शी जिनफिङ बीच बेजिङमा निर्णायक वार्ता भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनसँग केही उत्कृष्ट व्यापार सम्झौताहरू भएको जानकारी दिएका छन्। भ्रमण सकेर फर्कने क्रममा ट्रम्पलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य विदाई गरिएको छ। यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा आज अबुधाबी पुगेका मोदी र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयान बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच एलपीजी आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। युएईले भारतीय पूर्वाधार आरबीएल बैंक र सम्मान क्यापिटलमा 5 अर्ब डलर लगानी गर्ने घोषणा पनि गरेको छ। अब खेल खबर। नेपालमा पहिलो पटक नयाँ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। टिपोटी स्पोर्ट्स एकाडेमीको आयोजनामा शनिबारदेखि 2 दिन 3-on-3 फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप सुरु हुन लागेको हो। विशेष गरी युरोप र एसियाका अन्य देशहरूमा निकै लोकप्रिय रहेको यो खेल शैली नेपालमा भित्रिएको यो पहिलो पटक हो। प्रतियोगिताको पहिलो दिन शनिबार फुटबल क्लिनिक अर्थात् प्रशिक्षण सञ्चालन हुने छ भने दोस्रो दिन आइतबार मुख्य प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा 14 वर्ष मुनि र 16 वर्ष मुनि उमेर समूहका 32 टिमले सहभागिता जनाउनेछन्। यता बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको हेटौडा स्थित गौरीटार रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। झण्डै 16 वर्ष अघि शिलान्यास भएर बजेट अभावका कारण अलपत्र परेको यो आयोजना प्रदेश सरकारले स्वामित्व लिएपछि अहिले आएर पूरा भएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। देशभर बेरोजगारीको चाङ बढेकोमा राष्ट्रपतिको गम्भीर चिन्ता। आर्थिक वर्ष 2080-81 मात्रै 91 अर्ब भन्दा बढी बेरोजगार। वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायलाई निर्देशन। सत्ता गठबन्धनमा खटपट र फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्री यादवको विश्वासको मत लिने कार्यक्रम स्थगित। अब जेठ 8 गते मात्रै मत लिने बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य। असार 1 गतेदेखि कक्षा 11 को नयाँ भर्ना अभियान शुरू हुने। भर्ना सम्बन्धी औपचारिक निर्णय सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारी। शहीद मेमोरियल अस्पतालका स्वास्थ्य कर्मी आन्दोलित। आकस्मिक बाहेकका सबै सेवा ठप्प। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फिर्ता। दुई मुलुकबीच उत्कृष्ट व्यापार सम्झौता। भारतीय प्रधानमन्त्री मोदी युएई भ्रमणमा एलपीजी ग्यास आपूर्ति सहमति। र नेपालमै पहिलो पटक 3-on-3 फुटबल प्रतियोगिता आयोजना हुँदै हेटौडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: FM 101.7 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर

0: सम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
1: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
2: दुई वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले साय सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612 20437।

वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: से एक दशमलव छ।
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
5: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट नवलपुर।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
7: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
6: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
6: हाई, म आज गयाको ड्रेस भनेको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45 090 र 98550 5360।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
12: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
13: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
8: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
14: अहिले दिउँसोको 4 बज्यो।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। मोबाइल 98555 9534।

0: सुविधा वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
4: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जे हुने भइहाल्यो, तिमीसँग फेरि बिहे गर्न चाहन्छु।
1: मेरो विवाह भइसक्यो, तिमीलाई थाहा छ आफूले मन पराएको मान्छेसँग केवल तिमीले प्रेम गर्न सक्छौ, विवाह होइन।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ, चितवन फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 प्रासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
8: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार, समय बिहान 11 बजे, श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4, दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
9: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
11: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकार, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 0056-494-373 र 494-741, शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि, फोन 0056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
9: हाई, म आज गयाको ड्रेस सबिनको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू, स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाको ड्रेस सपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना, मोबाइल नम्बर 98456-45090 र 98550-5360।
11: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
16: हाड जोडी सम्बन्धी सेवा,
17: स्त्री तथा प्रसूति रोग सेवा,
18: बाल रोग सेवा,
19: न्यूरो सर्जरी सेवा,
20: न्यूरो साइकेट्रिक सेवा,
21: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नयाँडी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 056-525-514 र 525-517।
22: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
23: विवाह पार्टी सेमिनार वा आरामदायी बास मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
24: अहिले साँझको 5 बज्यो।

0: बोल न प्लिज
1: अहिले झट्टारो दिन्छु नि फेरि
0: त्यसो भए आउ न त बस
1: तिमी नै बस ल
2: बुझन यो मनको कुरा बुझन

0: किन सताको
1: हे
0: उसो भए गुर्खाको

बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
5: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
6: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
10: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
11: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल

0: लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको प्रकाशमा रहनुभएका तपाईँ सम्पूर्ण प्रिय श्रोता आफन्तमा आज पनि उपस्थित भइसकेका छौँ। प्रविधिमा हुनुहुन्छ रुड घिमिरे र यो आवाज हो अम्बिका लम्सालको। कार्यक्रम रमाइलो साँझ तपाईँले जहाँ कामिक सिद्धबाट नियमित रूपमा सुन्दै आइरहनु भयो रहनु भएको मनोरञ्जनात्मक कार्यक्रम हो। कार्यक्रम रमाइलो साँझमा तपाईँ हामीसँग जोडिएर रमाइलो कुराकानी गर्न अनि मनपरेका गीतहरू सुन्न अनि सुनाउन सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझ तपाईँले यति बेला विजयफएम 101.6 सुन्दै आइरहनु भएको छ भने इन्टरनेट अनलाइनको माध्यमबाट हाम्रो पात्रो नेपाली पात्रो एप्लिकेसन लगइन गरेर पनि तपाईँले विजयफएम सुन्न सक्नुहुन्छ र हाम्रो रमाइलो साँझ कार्यक्रम पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझ विजयफएम 101.6 फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। तपाईँले त्यहाँबाट पनि कार्यक्रम लाइभ सुन्नु

0: भनेको इसारा मिलेको छ प्रविधिबाट. तपाईँको पालो पनि आउँछ एकैछिनमा. यति बेला मैले फोनमा हुने साथीसँग कुराकानी गरेको हुनुहुन्छ.
1: काठमाडौँबाट
0: लागिहाल्यो है सुरुवात.

0: सम्झना सर भन्नु यसको लागि चाहिँ हजुर अनि हाम्रो अरू चाहिँ यहाँ चाहिँ बिहारी डाइनामिक साथीहरू भन्छ भुवन सुन्दा अनि हाम्रो उम्मरी काप्रेको जन्मदिन आइरहेको छ उहाँले जन्मोत्सवको अग्रिम शुभकामना अनि निर्मला भट्ट एक्सन विराट ढकालद्वारा वरुण चन्चले कमला मुखिया सुमी लिम्बू ढुङ्गा दिशा राई मैनी अनि सरस्वता पोखरेल पूर्वी लागसाई भुङ्गा राई तामाङ अनि सृजना मुखिया अनि उम्मरी काप्रे उत्तर भारत त्यस गरी मुरारी कोइराला काजीराम नेउ पनि प्रकाश गुरुङ अनि अनि सबै सबै हाम्रो नम्रता नै सहयोगहरू सायमा राई अनि हाम्रो राज घले मगरलाई धेरै धेरै सम्झना सबैको सम्झना छोड्दै
1: धन्यवाद छ. यति बेला पनि छुटिसक्नु भएको छ आशिष नयन बस्नेत हुनुहुन्थ्यो काठमाडौँबाट. आशिषजी पछि अब पालु तपाईँको फोन डायल गर्दै गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको फोन नम्बरमा. कार्यक्रम विजया एफएमबाट यति बेला लाइभ पनि प्रसारण भइरहेको छ. तपाईँले लाइभमा पनि सुनेर हामीलाई कमेन्ट बक्समा सन्देशहरू पनि पठाउँदै गर्न सक्नुहुन्छ. यति बेला भने लाइनमा आउनुभएको साथीलाई स्वागत गरौँ. को हुनुहुन्छ? हजुर नमस्कार.
2: नमस्कार हजुर.
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धरानदेखि विवश कुलुङ पृथक विवशी. आज भने सेकेन्ड कलर हुनुभएछ. आज आशिषजीले जितिहाल्नु भयो. हुन्छ विवशी, आशिषजीले सुरुवातमा फोन लागेर गीत पनि रोजिसक्नु भएको छ. तपाईँले त्यसै भाकालाई समर्थन गर्दै सम्झना समर्पण राख्न सक्नुहुन्छ.
2: हुन्छ हजुर. सम्झिनु पर्दा पुष्प चामलिङ, राजपाली, अमिना सुनवार, हर्पलुनी, दिलताराई, कल्पना साम्पाङ, शमशेर लिम्बू, गगन पेरेतनी, उत्तमरेकान्त प्रेमी श्रेष्ठ, शम्भु कटुवाल, इतराम चौधरी, मामा रोशन फुलाङ लगायत सम्पूर्ण सबैमा सम्झना भन्दै बिदा भयो हजुर.
1: हजुर नमस्कार. विवश गुलुङ हुनुहुन्थ्यो धरानबाट भन्नुभयो क्या अरे, होइन? तपाईँ पनि फोन डायल गर्दै गर्न सक्नुहुन्छ. तर यति बेला भने अर्को फोन पनि आइसकेको छ, उहाँसँग कुराकानी गरौँ. हजुर नमस्कार. हजुर नमस्कार, गुड इभिनिङ. कहाँदेखि को बोल्दै हुनुहुन्छ? ढकाल धर्मराज, दुबईबाट. अनि के छ हजुरको हाल खबर? सन्चै आरामै हुनुहुन्छ? हाम्रो पनि एकदमै ठिक छ धर्मराजजी. आशिष नयनजीले गीत रचिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ.
3: म यहाँ एउटा कुरा देख्थेँ, तपाईँहरूको इन्टरनेट स्लो हो कि मेरो इन्टरनेट स्लो हो? म तपाईँ कतै पनि सोध्न सक्दिनँ त के भयो यस्तो.
1: इन्टरनेट भन्नाले केमा डिस्टर्ब भयो?
3: मैले फेसबुकमा पनि पेजमा रिप्रेस गरिरहेको छु, लाइभ देखाइरहेको छैन. हाम्रो पात्र पनि बुफरिङ भनिरहेको छ कि.
1: ए फेसबुक लाइभमा त अहिले चाहिँ आएको छ, एकैछिन अगाडि चाहिँ थिएको थिएन होइन? अहिले चाहिँ तपाईँले फेसबुक लाइभमा सुन्न सक्नुहुन्छ. लाइभमा चाहिँ थोरै
3: यति बेला कार्यक्रम रमाइलो साँझ बिजीमा सुनेर बस्नुहुने सबै साथीहरूलाई सम्झना चाहन्छु. अनि आज जन्मदिन मनाउने हाम्रो 13 गुणको बहिनी थिइन् सावित्रा घोषानी, अनि मोरङ डाँडाका साथी बासु काफ्री, अनि विराटनगरको साथी हुनुहुन्छ रेशमा साक्य, अनि इलामी हुनुहुन्छ शान्ता दाल. सबैलाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु. अनि आशिष नयन, हाम्रो सुमी लिम्बू, सम्झिन सरस्वता पोखरेल, बहिनी बिर्ता राई, अनिसा लिम्बू, हिमा राई, वरुण चञ्चले, बहिनी सुनिता कुलुङ, अनि सोनु सुनिता, अनि लक्ष्मी छेत्री, सपना खड्का, मन्दिर थापा, बोबी सुरेश मगर, निमा शेर्पा, अल्का बान्तवा, अनि पूर्वेली आकाश राई, कमला मुखिया, अनि एक्सन विराज राई, अनि काली कमला वन्यन, सिर्जना राज घले मगर, अनि गगन तिरत्मे, रत्नबहादुर थापा, कला लिम्बू, सपना तामाङ, सरिना गुरुङ, हर्पल रोशनी, प्याकुली गीता लिम्बू, अनि भूमिका राई, अस्मी सोताङ, शमशेर लिम्बू, चक्र बान्तवा, शुक्रकार साइली, पुरा सरज तुसारा लगायत सबै साथीहरूलाई एकदमै सम्झना भन्दै अब भन्ने गीत सुनाउँदै बिदाउँछु.
1: हजुर नमस्कार भाइ भाइ. ढकाल धर्मराज हुनुहुन्थ्यो दुबईबाट. कार्यक्रम लाइभमा गइरहेको छ, सुन्न सक्नुहुन्छ तपाईँहरू. यति बेला भने मिठो भाका बज्दैछ पछाडि ब्याकग्राउन्डमा, यसलाई ठुलो बनाएर सुनौ, त्यसपछि बाँकी सन्देश र फोनहरू लिएर आउने नै छौँ. यति बेलाको क्रममा भने यो मिठो आवाज तपाईँहरूको लागि.

0: तोड दिन्छु म समाजको बन्धन। रमाइलो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा। रमाइलो साँझमा यस्तै यस्तै रमाइला रमाइला भाकाहरू सुन्न लागि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। यति बेला भने सन्देश पनि पढ्नुतिर लागौँ। फोनमा कोही हुनुहुन्छ? हुनुहुन्न। मनको साथी जीवन कार्कीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ? हजुर सुनिराखेको छु रमाइलो साँझ कार्यक्रम पोखराबाट। मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ। रेडियो परिवारलाई आजको दिन शुभ रहोस्। सम्पूर्ण साथीलाई सम्झेको छु, स्वास्थ्यको ख्याल गर्नुहोला। नेपाली गीत सङ्गीतको जय होस्। सबैको भलो चाहने मान्छे शुभरात्री भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीलाई धेरै धेरै धन्यवाद छ सन्देशको लागि। यति बेला भने अर्को सन्देश छ राज घले मगरको। राज घले मगरले लेख्नुहुन्छ, हेलो नमस्ते झुरले, सुन्दैछु भारतबाट, घर उदयपुर, मेरी बुनु अनिता मगरलाई जन्मदिनको अनमोल शुभकामना। आज मलाई आँखा नलाउ काले दाई बजाइदिनुहोस् ल। पुनम गुरुङ र खेम सेन्चुरीको बिबस कुलुङ, प्यारी बुनु अमिना सुनवार, सरस्वती पोखरेल, रञ्जना बहिनी राई, रोशन फुलाहाङ राई, आशिष नयन बस्नेत, त्यस्तै गरेर शमशेर लिम्बू, रत्नबहादुर थापा, गीता राई, मिता राज बिराई, अर्जुन सुनिता लगायत सम्पूर्ण सम्पूर्ण साथीहरूलाई सम्झनु भएको छ राज घले मगरले। राज घले मगरजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। तपाईँहरू पनि सन्देश र फोन गर्दै गर्न सक्नुहुन्छ। हामीसँग इन्टरनेट डिस्टर्बको कारणले विदेशमा भएर टाढाबाट हामीलाई सुन्ने साथीहरूलाई कहिलेकाहीँ समस्या हुनसक्छ। त्यस्तो अब इन्टरनेटकै डिस्टर्बेन्सले त कहिलेकाहीँ गाह्रो पर्न सक्छ, होइन? विदेशमा बसेर हामी कति श्रोता आफन्तहरू विदेशमा पनि हुनुहुन्छ, उहाँहरूले बिदाको टाइम पारेर सुन्नुहुन्छ तर इन्टरनेटको कारणले सुनेन भन्दै हुनुहुन्थ्यो अघि ढकाल धर्मराज्यले। त्यसैले हामीले व्यवस्था चाहिँ गरेका हुन्छौँ तपाईँहरूको लागि। यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार नमस्कार अम्बिका लम्साल बहिनी, नमस्कार। म सराउनुवाला बेस्ट बहिनी रहनुवाला सोच रहनुवाला मौ सम्झना झुल गरिरहेको छ। गर्मी तीव्र बढ्यो, जेठको आज एक गतेबाट अलिक केयरफुल पनि हुनुहोला, पानी प्रशस्त पिउनु होला भनेको मान्नु होला, फ्रिजको डन्ट गरिदिनु होला प्लिज। म एक रुममा जोडेर बिन्ती गरेँ है त हजुर तपाईँलाई भन्दै म उम्मरी साथी आएँ।
0: हस् नमस्कार उमणिजी, ल एकदमै भनेको मानिदिनु होला भनेर रिक्वेस्ट गर्नुहुन्छ, एकदमै मानिदिनु पनि पर्छ। भोलि पर्न गएको जन्मदिनको उपलक्ष्यमा आज पनि तपाईँलाई अग्रिम अग्रिम शुभकामना छ उमणिजी।
1: हजुर धन्यवाद, अब भोलि हजुर आउनु भयो भने पनि भनिदिनु होला कि।
0: पक्का पनि हुन्छ उमणिजी। हुन्छ, आज भने गीत रोज्नु भएको छ होला होइन?
1: गीत एकदम दमदार, तपाईँलाई नै मनपर्ने गीत मैले आज बिहान कुमारी दुराको रोजेको छु। तपाईँ त्यो न्युडेजबाट उठेर चाहिँ नाच्नुहुन्छ, गीतको चाहिँ अहिले पनि सब्सक्राइबमा राखेँ त।
0: हस् हुन्छ पक्का पनि उमणिजी, अब बज्ने भाका मार्फत तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: सर्वप्रथम त हजुरलाई मिठो सम्झना गरेँ, त्यसै गरेर हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँको लागि, अनि राजा श्रेष्ठजी हुनुहुन्छ उहाँको लागि, अनि हाम्रो रेडियो विजय एफएम अल स्टार्टिङ भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा सरोज सिंहजाली, काजीराम नेपानी, मोती मगर अहिले भर्खर आउनुभयो, आशिष नयन काठमाडौँ बसा, मुना राई लिम्बू, सुमी लिम्बू, गगन तेह्रथुमी, प्रकाश गुरुङ, रत्नबहादुर थापा, मुरारी कोइरा, चन्द्र बस्नेत, मुना मुखिया, कमला मुखिया, सिर्जना मुखिया, इलामको चिया बगान भन्दै म हजुर त्यस कसैबाट बिराउँछु। धन्यवाद, नमस्कार।
0: हजुर नमस्कार। सुन्दै रहनुहोला।

0: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौं साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
1: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 को विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
0: कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त, ज्योतिष, व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व, फोन 0785022, मोबाइल 98550-63597।
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
6: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
7: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
8: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
10: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है के कागजात चाहिन्छ म भनिहाल्छु नि दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: हेलो हाई ओ साथी तिमी कता हिडेको
12: हाई म आज गैंडाकोट ड्रेस सपिनेको
11: किन के पाइन्छ र त्यहाँ
12: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
13: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
1: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855503060
14: सुन्तली दिदी वन त आगोले सखापै पार्न आँट्यो के गर्ने होला भन्या
3: जे सुकै होस् हामीलाई मात्र के को चिन्ता भन्या हाम्रो घरमा लागे होइन के अरे
14: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी अनि हाम्रा गाई बस्तुले खाने घाँस पात हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि यो कुरो बुझ्नुहोस् न
3: ए हो त नि है सही कुरा गर्यो तिमीले मैले त यतातिर सोच्दै नसोचे कि
14: वन जङ्गल त हामीलाई मात्र होइन हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको ए सुन्तली दिदी कुरै नसुने किन उठ्या
3: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि हिँड तिमी पनि
15: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर
16: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
17: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
16: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
17: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि
18: ए ल ल जाऊ जाऊ जाऊ
19: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
1: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9861220437
15: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
20: उरी बतास र खडेरीको समय छ तपाईँको सानो हेलचेक्र्याइँले ठुलो जनधनको क्षति हुन सक्छ त्यसैले आगोको प्रयोग सावधानीका साथ गरौँ
21: विजय टाइमचे
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9861220437
22: अहिले साँझको 6 बज्यो

0: यही हो विजय एफएम गाउँ सहरमा घन्किने तराई पहाड रन्किने यही नै हो हजुर यही नै हो कार्यक्रम रमाइलो साँझमा फेरि पनि स्वागत छ घिमिरको व्यापारिक विश्रामपछि कार्यक्रममा हामी 5:30 बजेदेखि बाटो जुटिरहेका छौँ अबको आधा घन्टा अझै तपाईँहरूसँग रमाइलो कुराकानी गर्दै मिठा मिठा गीतहरू सुन्ने नै छौँ सन्देशहरू पनि धेरै आइरहेको छ तर यति बेला पनि फोन लाइनमा कोही साथीले कुर्नु भएको छ भन्ने इसारा मिलेको छ प्रविधिबाट उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ इलामबाट दिलिसा राई दिलसाजी के छ हजुर काल खबर सन्चै आरामै हुनुहुन्छ हाम्रो पनि एकदमै ठिक छ दिलिसाजी हुन्छ तपाईँ कार्यक्रममा आउनुभयो सम्झना समर्पण राख्न सक्नुहुन्छ
1: अनि साथीहरूलाई सम्झिनु पर्दा मलाई सुतिर हुनुहुन्छ प्यारा साथी मित्रहरू मलाई विशेष मित्र माया सम्झना अनि बस्नु भएको नि सुन सुनिरहन्छु लिनु होला भन्न चाहन्छु अनि अन्य साथीहरूलाई सम्झिनु पर्दा मन के सन्ची फुलमाया राई म टेलिसन लिम्बू प्यासेन्जर त हो अनि के कल हुनुहुन्छ अनि राई दार्जिलिङतिर अनि नाना दिन त चम्लिँदै नाना भवन मगर नाना लक्ष्मी बान्तबाटै दादा असिस्टेन्ट बस्ने दादा डक्टर धर्मरा विवास गुरुङ तीर्थ दादा सुलिम्बू अनि दादा कुमार बुढा थोकी कुमार पर्जदाई हुनुहुन्छ अनि दिदी प्रज्ञा गुरुङ र नाम छुटेर सबै सबै साथीहरूलाई पनि मिठो माया सम्झना प्यारिस साथी प्रतिमा स्पर्शी सयाजी सरको लागि पनि भन्दैछु सु नमस्ते भो भाइ
0: हजुर नमस्कार भाइ भाइ दिलिसा राई हुनुहुन्थ्यो धेरै धेरै धन्यवाद छ दिलसाजीलाई सन्देश पनि हेर्नुपर्छ राज कालीकोटीले सन्देश पठाउनु भएको छ नक्कली सिस गुड इभिनिङ भन्नुभएको छ मि झापाली हिरो राज कालीकोटे हो कि बितामोड झापा जस्ट नाउ ए मिस यु हजुर एन्ड अल माई फ्रेन्ड्स भन्नुभएको छ धेरै धेरै धन्यवाद छ राजजी अनि राजजीले अर्को कमेन्ट पनि लेख्नुभएको छ कमेन्ट नि रिड गर्नु न ल सिस प्लिज भन्नुभएको छ पक्का पनि मैले गरिसकेको छु त्यसै गरेर रामजी घिमिरेले सन्देश लेखिपठाउनु भएको छ नमस्कार रमाइलो साँझमा सुन्दै भरतपुरबाट आज मिलेदेखि गीत रोजेछु बजाइदिनु होला मिले गीत रोजेछु गीत मैले गीत रोजेछु बजाइदिनु होला भन्दै भरतपुरबाट गीतको बोल मुगलिन कुरिन्टार सोर पवन ओली र देवी घरती यो गीत सबै सबैका लागि भन्नुभएको छ यति बेला भने अर्को साथीले गीत रोजिसक्नु भएको छ अर्कोचोटि पनि पक्का तपाईँको गीत रोज बजाउने पालो त्यसै गरेर इतराम चौधरीले सन्देश लेख्नुभएको छ नमस्ते हजुर सुन्दैछु इटहरे 10 बाट म इतराम चौधरी साथीहरू सम्झनु पर्दा राज घले मगर गगन तेरोथुमे दिनेश चौधरी विवश कुलुङ पृथक सागर पुमा राई सुमनिमा चौधरी एलिसा लिम्बू फुलमाया राई मनकुमारी कान्छी कुलुङ कला लिम्बू हर्फल रोशनी अभागी रमिला बन्तवा बस्ने गीत सुनाउँदै विदा भए ल भन्नुभएको छ धेरै धेरै धन्यवाद सीतारामजी लाइक सन्देशको लागि त्यस्तै गरेर अर्को सन्देश छ रमिला बन्तवा राई नमस्कार म अभागी रमिला बन्तवा खोटाङ हाल सुनसरीबाट सरस्वती राई रेखा राई रोशन फुलहाङ सिम्पल हेम सागर राई कल्पना राई सोल्टी राई एम एम चाम्प्लिङ राज घले मगर सहयात्री सरु सुमी लिम्बू एक्सन विराज राई शम्भु कुटवाल शमशेर लिम्बू घायल अभिरमन सुनवार ए सुनवार चक्रवन्तवा माधव डुङ्गेल पूर्णबहादुर चन्द्र बस्नेत लगायत सम्पूर्ण सम्पूर्णलाई सम्झनु भएको छ रमिला बन्तवा राईले धेरै धेरै धन्यवाद छ रमिलाजीलाई पनि यति बेलाको क्रममा भने अर्को मिठो भाका सुन्छौँ त्यसपछि बाँकी फोन र सन्देशहरू लिएर आउने नै छु तपाईँ सन्देश पठाउँदै गर्नुहोला फोन गर्दै गर्नुहोला यति बेला पनि यो मिठो भाका तपाईँहरूको लागि

0: जता हेरे पनि हजुर पूर्वै रमाइलो पक्का पनि त्यसै पनि हाम्रो देश जता पनि रमाइलो छ होइन रमाइलो मिठो पूर्वैले भाका सुन्यौँ यति बेला भने हामी सन्देश पढ्नतिर लागौँ धेरै साथीहरूले सन्देश पठाउनु भएको छ अर्को सन्देश रहेको छ रामजी घिमिरेको पनि सन्देश मैले पढिसकेँ राम चौधरीको पनि पढेँ रमिला बन्तवाको नमस्कार म अभागी रमिला बन्तवा खोटाङ हाल सुनसरीबाट सरस्वती राई रेखा राई रोशन फुलाहाङ सिम्पल हेमसागर राई कल्पना राई सोल्टी राई एम चाम्प्लिङ राज घले मगर सहयात्री सरु सुमी लिम्बू एक्सन विराज राई शम्भु कटवाल शमशेर लिम्बू घायल अभिरमन सुनार चक्रवन्त वा माधव डुङ्गेल पूर्णबहादुर चन्द्र बस्नेत लगायत सम्पूर्ण सम्पूर्णलाई सम्झेको छु भन्नुभएको छ रमिला बन्तवा राईले मेनका मुखियाले लेख्नुहुन्छ नमस्ते दिदी इट्स मी तिन्जुरी मिडिया ग्रुपको मेम्बर मेनका मुखिया फिदिम नगरपालिका तिन सिलौटीबाट साथीहरू सम्झनु पर्दा मनोज खड्का राज घले मगर लोकेन थेकुल लिम्बू देव बास्कोटा अभागी रोशन तामाङ कमल श्रेष्ठ त्यस्तै गरेर अन्य सम्पूर्ण साथीहरूलाई सम्झनु भएको छ मुखिया मेनका मुखियाले त्यस्तै गरेर अर्को सन्देश छ भावना मगरको भावना मगरले लेख्नुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ भने ढकाल धर्मराजले नमस्ते म ढकाल धर्मराज भिटामोड झापा घर हाल दुबईबाट अघि नै फोन गरेर सम्पूर्ण साथीहरूलाई रोजिसक्नु भएको छ खेम सेन्चुरीको वार्की पार बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ आज खेम सेन्चुरीकै अर्को गीत बज्नेवाला छ आँखा नलाउ काले दाई भन्ने गीत होइन हाम्रो प्रविधिका मित्रले रेडी गरिसक्नु भएको छ होला उहाँले सम्पूर्ण साथीहरूलाई आफ्नै आवाजबाट सम्झिसक्नु भएको छ त्यसैले म अगाडि बढ्छु ढकाल धर्मराजजीलाई सन्देशको लागि पनि धेरै धेरै धन्यवाद छ प्रज्ञा गुरुङले लेख्नुहुन्छ गेट विल सुन छोरी साक्षी गुरुङ एन्ड मिस यु अल भन्नुभएको छ त्यस्तै गरेर पुष्पा राईले लेख्नुहुन्छ नमस्ते म पुष्पा चाम्प्लिङ हाल कुवेतबाट नेपालमा रहनुहुने आफन्त साथीभाइ सबैमा सम्झना विशेष गरेर हस्बेन्ड विवश कुलुङ पृथकलाई मिठो सम्झना माया भन्नुभएको छ पुष्पा राईजीले सन्देश मार्फत धेरै धेरै धन्यवाद छ पुष्पाजीलाई पनि त्यस्तै गरेर मुना मुखियाले लेख्नुहुन्छ हेलो ब्युटिफुल सिस अरुण सरलाई पनि नमस्कार म पनि सुन्दैछु इलामबाट मुना मुखिया सबैमा बराबर माया अनि सम्झना बाई भन्नुभएको छ मुनाजीलाई पनि धेरै धेरै धन्यवाद छ यति बेलाको क्रममा भने अर्को साथी लाइनमा हुनुहुन्छ भन्ने इसारा मिलेको छ प्रविधिबाट को हुनुहुन्छ हजुर उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
1: नमस्कार
0: हजुर गुड इभिनिङ झापाको दमकदेखि चन्द्र बस्ने तपाईँको नमस्कार गुड इभिनिङ लिनै चिनिसकेका हुन्छौँ त्यही पनि तपाईँकै आवाजमा चन्द्र बस्ने भन्ने आवाज पनि सुन्न मन गर्छौँ त्यसैले पक्का पनि तपाईँलाई दिएको समय
1: अब त के गर्नु अब यो फोन लाउन पनि एकदमै के भन्छ नि यो भन्छ कुन भाषामा यता फलामको चुरा
0: त्यस्तै छ जे होस् फोन लाग्छ जे होस् हाम्रो चन्द्रजीले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ कुराकानी गर्न पाउँछ
1: मायाले नि होला सायद म धेरै मिहिनेत गर्छु होला
0: हो हो एकदम पक्का पनि एकदमै धेरै खुसी लाग्छ चन्द्रजी हुन्छ गीत बज्नेवाला छ हाम्रो प्रविधिको मित्रले मिठो भाका रेडी गर्नुभएको छ तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ
1: हजुर सर्वप्रथम हजुरलाई गुड इभिनिङ भन्न चाहे शुभ सपनी त्यसै गरी सुस्वास्थ्य उन्नति प्रगति सुस्वास्थ्यको कामना गरे जति साथीहरूले आज जन्म मनाउनु भयो अल साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना जति यात्रा हुन्छ शुभयात्रा भन्न चाहे त्यसै गरी केही साथीहरूलाई सम्झिनु काठमाडौँतिर हुन्छ मन्जु थापा हुनुहुन्छ त्यसै गरी हुनुहुन्छ आशिष नारायण बस्नेत पनि हुनुहुन्छ आरके थापा पनि हुनुहुन्छ त्यसै गरी हुनुहुन्छ गणेश श्रेष्ठ रूपन्देहीतिर हुनुहुन्छ काजीराम ने उपाने त्यसै गरी ओम मणि सापकोटा भइहाल्नुभयो मुरारी कोइराला भइहाल्नु प्रकाश गुरुङ त्यसै गरी मोती मगर भइहाल्नुभयो शङ्कर कार्की साथी जीवन कार्की भाइ रत्नबहादुर थापा गणकेर थुमे त्यसै गरी आशिष नारायण बस्नेत अघि भने गएँ विश्वदर्शन बलाङ राई शिखर प्रसाद श्रेष्ठ पतिमा स्वाती साथी अभि रमिला बान्तवाई राम चौधरी यक्षराज राई भावना प्रज्ञा गुरुङ कृष्ण गुरुङ पनि बाहिरतिर कता कता हुनुहुन्छ जहाँ जहाँ जो साथीहरूले जहाँ जहाँ सम्पूर्ण सम्पूर्ण मिलाएको मित्रहरूलाई अब निकै छोरा इन्जोय गर्नुहोला भन्दै हजुरलाई पनि गुड इभिनिङ, फेरि भोलि भेटौँला भन्ने बाटा गर्दै
0: हजुर बाई बाई चन्द्र बस्नेत हुनुहुन्थ्यो झापाको दमकबाट। चन्द्रजीले हामीलाई धेरै माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, कहिलेकाहीँ आउनुहुन्छ होइन। अर्को सन्देश पढ्नु पर्छ, सन्देश पठाउनु भएको सृजना मुखियाले हेलो गुड नाइट सिस मिस यु अल माई फ्रेन्ड बाई भन्नुभएको छ। भने एम प्रसाद पाण्डेले नाइस गुड के छ खबर हजुरको दिदी भन्नुभएको छ। एकदमै ठिक छ एम प्रसाद पाण्डेजी। त्यस्तै गरेर लक्ष्मण मगरले हेलो झुरले नमस्कार हजुर मिस के छ खबर। म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाख्रीबास दुई धनकुटा हाल मलेसियाबाट। मेरो सन्देश राख्नुपर्दा घर परिवार अनि खादबारीमा रहनुहुने घर परिवारमा पनि मिठो सम्झना र साथमा मेरा साथीहरू गीता मगर, देव बास्कोटा, भावना चाम्प्लिङ राई, रामलाल साम्पाङ राई, मिडिया प्रेमी निर्मला बनेम, सुस्मिता राई, सम्झना बराइली, गायला बिरमन सुनार, गीता लिम्बू, सोनिसा लिम्बुनी, साझा कमल श्रेष्ठ लगायत सम्पूर्ण सम्पूर्णलाई सम्झनु भएको छ लक्ष्मण मगरले। प्रतीक्षा च्याम्पलिङ राई लगायत मेरो आवाजसँग चिर परिचित सम्पूर्णलाई, एफएम सुनेर बस्नुहुने सम्पूर्णलाई, नाम छुटेकालाई पनि सम्पूर्णलाई भन्दै सम्झिएको छु भन्दै बाई बाई भन्नुभएको छ लक्ष्मण मगरजीले। धेरै धेरै धन्यवाद छ। रामलाल सुमनले सन्देश लेख्नुभएको छ हजुर सुन्दैछु मलेसियाको पिनाङदेखि, म रामलाल सुमन कार्यक्रम मार्फत सन्ध्याकालीन सन्देश राख्नुपर्दा साथीहरू अप्सरा दाहाल भट्टराई, पवित्र राई, जमिनदार बाबुको इमान्दार छोरो राई, अनिता, कविता घटानी, मिडिया प्रेमी निर्मला बने, मनिषा छेत्री, कुर्वन हवारी सर, मनिषा कार्की, घायला बिरमन सुनार, सम्झना टी सुनार, बुद्ध भद्राचार्य, कुमार पूर्वेली कान्छा, सरस्वती खत्री, फुच्चे संस्कृति लामा, राज गले मगर, टिकाराम सुनवार, पवित्र तामाङ पवित्र, कैलाश आले मगर लगायत सबै सबैमा सुन्दाकालीन सम्झना ल धन्यवाद नमस्कार शुभ साँझ भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ रामलाल सुमनजीलाई पनि सन्देशको लागि। भने अर्को सन्देश रहेको छ विष्णु पाठक अधिकारीको। विष्णुजीले लेख्नुहुन्छ नमस्कार अम्बिकाजी, हाल गैराकोट पाँच हजुरहरूको नजिकैबाट सुनिराखेकी छु आफ्नो घरबाट है त भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ विष्णु पाठक अधिकारीजीलाई हामीलाई सुनेर सन्देश पठाउनु भएकोमा। त्यस्तै गरेर भाइ अर्जुनले लेख्नुहुन्छ गुड इभिनिङ हजुर, म पनि सुन्दैछु इलामको रुङ गाउँपालिका पाँचबाट। भाइ अर्जुन राईले राईलाई सम्झना छ सन्देश राख्नुपर्दा, राजघले मगर सरिना पर्दा, राजघले मगर सरिना गुरुङ, जेनिसा राई, अनिसा राई अनि अल फ्रेन्डलाई भनेर सन्देश पठाउनु भएको छ भाइ अर्जुनले। भाइ अर्जुनजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि। कार्यक्रम रमाइलो साँझमा सन्देश लेखी पठाउनुहुन्छ, धेरै टाढाबाट हामीलाई सुन्नुहुन्छ, टाढा टाढाबाट माया गर्नुहुन्छ, कार्यक्रममा धेरै माया गरिरहनु भएको छ पक्का पनि। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। यति बेला भने हावाहुरी र पानीको मौसम पनि छ, एकदमै धेरै केयरफुल भएर हिँड्नुहोला, अत्यावश्यक परे मात्रै हिँड्नुहोला होइन। त्यस्तै गरेर अर्को सन्देश रहेको छ सरोज सिन्जालीजीको। सरोज सिन्जालीले लेख्नुहुन्छ नमस्ते सन्ध्याकालीन नमस्कार अम्बिकाजी, म सरोज सिन्जाली गैराकोट आठदेखि सुन्दैछु, रेडियोको साउन्ड ठुलो बनाएर कार्यक्रम राम्रो छ, आज मिल्छ भने कुर्ता सुरुवाल लाउँदा त यस्तै छौ कस्ती हौली गुन्यो चोरीमा। एकदमै हाम्रो पालाको गीत रोज्नुहुन्छ सरोजीले, एकदमै राम्रो लाग्छ मलाई पनि होइन। कुर्ता सुरुवाल लाउँदा त यस्तै छौ कस्ती हौली गुन्यो चोलीमा। अरुण सरले एकैछिन पछि भए पनि बजाउँछु भन्नुभएको छ, अहिलेलाई चाहिँ अर्को गीत रेडी गर्नुभएको छ होला होइन। हामी आठ बजीपछि यस्तै मिठा मिठा गीतहरू सुन्नेछौँ। गुन्यो चोलीमा फुर्सद हुने पानी सिन्धु मल्लको पुरानो गीत सुनम क्यारे मिले मिले भन्नुभएको छ। अब बज्ने गीतदेखि सम्झनु पर्दाखेरि विशेष गरी हजुरको लागि प्राविधिक साथीहरू विजयफा, मेरो घर परिवार, फ्यामिली, आफन्त जन छर्छु मेघ, मेरो साथीहरू काजीराम नेपाने, माया राणा, मुरारी कोइराला, उमनी सापकोटा, परमिला लामिछाने नानी, प्रकाश गुरुङ, माया कनेल, देवेन्द्र सापकोटा, यति बेला रमाइलो साँझ सुनाउने सबै सबैलाई सम्झन चाहन्छु, बाई बाई नमस्ते शुभ साँझ भन्नुभएको छ सरोज सिन्जालीजीलाई। धेरै धेरै धन्यवाद छ। भने अर्को सन्देश छ पूर्वेली आकाश राईको मिठो सम्झना सबैमा भन्नुभएको छ। आजको लागि भने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिनुपर्छ किनभने कार्यक्रमको समय सकिन लागिसकेको छ। आज जति पनि साथीहरूले सन्देश पठाउनु भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद, त्यस्तै गरेर फोन गर्नुहुनेहरूलाई पनि धेरै धेरै धन्यवाद छ। फोन मेसेज नगरे पनि हामीलाई सुनेर साथ दिनुहुने प्रिय श्रोता आफन्तलाई पनि विशेष आभार छ। यो आवाजलाई तपाईँहरूसम्म पुर्याउन सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलामा भेट हुने बाचा गर्दै अम्बिकालम शाल आजको लागि भने बिदा हुन्छु। नमस्कार।

0: सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दछु नानी, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नौलपुर।
0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
8: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौं।
10: गैराकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
11: भूकम्प जहिले पनि जान सक्छ, भूकम्प आएको बेला के गर्ने त?
12: नआतिने, यदि घरभित्र भयो भने ढोकामा उभिने, टेबुल वा खाटमुनि बस्ने, भत्किन सक्ने झ्याल नजिक नबस्ने, झ्यालबाट नआम्फाल्ने, भुइँतलामा छौँ भने नआतिकन तुरुन्त बाहिर निस्कने।
11: यदि घर बाहिर भयौँ भने बिजुलीको लाइन र भवन नजिक नबस्ने, दायाँ बायाँ अग्ला साँगुरा घर छन् भने नजिकैको घरमा ढोकामा गएर उभिने, सवारी साधन चलाएको अवस्थामा भने तुरुन्त सुरक्षित स्थानमा जाने र सवारीलाई रोक्ने।

0: भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौँ।
1: साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौँ।
2: सडक आवागमनको लागि हो। यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ।
3: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्, सचेत नागरिकको परिचय दिनुहोस्।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 छ। इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा श्री माया गाहा मगरको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोटमा राष्ट्रिय साइक्लिङ प्रतियोगिता भोलि हुँदै जिल्ला सहकारी संघ लिमिटेड नलपुरको आयोजनामा सहकारी सचिवहरूको काम कर्तव्य र विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न। देवघाटमा निर्माण गरिएको शब्दाह गृह अझै सञ्चालनमा। चितवनमा एकै घरका 5 जना। र सरकारले असार 1 गतेदेखि कक्षा 11
1: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धिविनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धिविनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल। कक्षा 11 भर्ना खुल्यो। शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने कालिका संस्कृत विद्यापीठमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुलेको जानकारी गराउँदै इच्छुक विद्यार्थीहरूले यथाशीघ्र कालिका संस्कृत विद्यापीठ प्रशासनमा एसई वा स्वसर उत्तीर्ण भएका आवश्यक शैक्षिक कागजात सहित 2083 असार 1 गतेसम्म भर्ना गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै पठन पाठन भर्ना कार्यक्रम समाप्ति लगत्तै हुने जानकारी गराउँदछौँ। कक्षा 11 अनिवार्य विषय सहित ऐच्छिक विषयहरूमा ऐच्छिक सिद्धान्त ज्योतिष व्याकरण र नेपाली विषयको मात्र पठन पाठन हुनेछ। विस्तृत जानकारीको लागि कालिका संस्कृत विद्यापीठ गैंडाकोट नवलपरासी बर्दघाट सुस्ता पूर्व फोन 0785022 मोबाइल 98550 63597।
0: विजय खबरमा अब खबर विस्तारमा। नवलपुरको गैंडाकोटमा जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउने उद्देश्य सहित राष्ट्रिय साइक्लिङ प्रतियोगिता 2083 आयोजना हुने भएको छ। गैंडाकोट नगरपालिका संघको सहकार्यमा लियो क्लब अफ गैंडाकोट मौला कालिकाले भोलि जेठ 2 गते प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिता कालीगण्डकी कोरिडोर अन्तर्गतको 10 किलोमिटर सड़क खण्डमा सञ्चालन हुनेछ। क्लबका अध्यक्ष सुगम पोखरेलले साइक्लिङ वातावरण मैत्री यातायातको उत्कृष्ट माध्यम भएको बताउनुभयो। उहाँका अनुसार दैनिक साइकल प्रयोग गर्दा अन्य सवारी साधनको तुलनामा कार्बन डाइअक्साइड उत्सर्जन करिब 84% कम हुन्छ। नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुकमा साइकल संस्कृतिको विकासले इन्धन खपत घटाएर स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ। उहाँले भन्नुभयो, प्रतियोगितामा प्रथम हुनेले 25,000, द्वितीय हुनेले

जिल्ला सहकारी संघ लिमिटेड नवलपरासी वर्धागार सुस्ता पूर्वकको आयोजनामा प्रभावकारी सहकारी संस्थाहरूका सचिवहरूका लागि आयोजित सचिवको काम कर्तव्य र अधिकार विषयको एक दिवसीय प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम

0: पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन। गत असोज 24 गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरी सब गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। महानगरपालिकाका विपद शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा सहज रूपमा सब दहन नभएपछि समस्या उत्पन्न भएको हो। कतिपय सब एक घण्टामा दहन भएका थिए भने कतिपय 8-9 घण्टामा पनि दहन नहुन सकेको थिएन। लामो समयसम्म सब गृहमा राख्दा समेत नपोलिएपछि यहाँ आएका मलामीले आक्रोश व्यक्त गर्दै तोडफोड समेत गरिएका थिए। यससँगै बन्द भएर मर्मत सम्बर थालिएको सब गृह सञ्चालनमा आएको छैन उहाँले भन्नुभयो। महानगरपालिकाले 16 स्वीपरलाई सब दहन सम्बन्धी तालिम दिएको थियो। उहाँहरूले तालिम लिए पनि प्रभावकारी हुन नसकेको थपलियाले बताउनुभयो। सब दहन गर्ने उपकरण चलाउन प्राविधिक जनशक्ति आवश्यक पर्ने जनाउँदै उहाँले त्यस्तो जनशक्ति पाउन कठिन भएपछि नियमित सञ्चालनमा समस्या भएको उल्लेख गर्नुभयो। सबदाह गृह जडान गरेका निर्माण कम्पनीले मर्मत गरेको पत्र महानगरलाई प्राप्त भएको जनाउँदै विपद शाखा प्रमुख थपलियाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो। चितवनको इच्छा कामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज शुक्रबार बिहान घरमै मृत्यु भएको छ। उनी हात्तीबङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिइन्। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। उनीहरू 3 एकै परिवारका हुन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्र गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँलेहरू मिलेर अस्पताल ल्याएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोक बहादुर मगरले जानकारी दिनुभयो। मंगलबार घरका बुवा श्याम बहादुर र आमा पदममाया चेपाङसँगै 3 बच्चाले पनि च्याउ खाएका थिए। वडाध्यक्ष सन्त बहादुर मगरले 1 निधन भएपछि अरू 2 हतार हतार अस्पताल पठाएको बताउनुभयो। नवलपुरको काउसती नगरपालिका 1 स्याउली स्थित मकैबारीमा दुर्लभ एक सिङ्गे भाले गैंडा मृत फेला परेको छ। अन्दाजी 10-12 वर्षको गैंडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार शरीरमा कुनै चोटपटक नदेखेकाले तथा गैंडा बुढो पनि नभएकाले मृत्युको कारण यकिन हुन सकेको छैन। मकैबारीमा मृत फेला परेकाले स्थानीयले थापेको पासो वा करेन्ट लागेर मरेको हुन सक्ने आशंका गरिएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खोल्ने उहाँले बताउनुभयो। गैंडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँको भनाइ छ। गैंडाको पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्जबाट भेटेरिनरी चिकित्सक सहितको टोली परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। त्रिभुवन राजपथको हेटौडा पथलैया खण्डमा पर्ने 3 पुल नजिकको बस्ती डिभिजन वन कार्यालय 12 डोजर लगाएर खाली गरिएको छ। पर्स राष्ट्रिय निकुञ्ज र डिभिजन सड़क कार्यालय हेटौडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मी सहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो। डिभिजन वन कार्यालय 12 प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनु परेको जानकारी दिनुभयो। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो। यसअघि पटक पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको वन कार्यालयको दावी रहेको छ। तनहुँको बन्दीपुर गाउँपालिका 4 स्काइपिङ एडभेन्चर पार्क लिमिटेडले 97 मिटर लम्बाएको क्यालिटिभर ग्लास स्काई वाक निर्माण गर्ने भएको छ। करिब 1.40 करोड लागतमा निर्माण हुने स्काई वाक आगामी 2 व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। विश्वस्तरीय प्रविधिमा आधारित 97 मिटर लामा क्यान्टिलिभर ग्लास स्काईवाक एकैपटक प्रति घण्टा 1,000 जना पर्यटकले प्रयोग गर्न सक्ने क्षमतायुक्त हुनेछ। विशेष प्रकारको स्मार्ट ग्लास प्रविधि प्रयोग गरिने भएकाले स्काईवाकमा हिँड्दा सिसा चर्किएका अनुभूति समेत पर्यटकले पाउने प्राप्त गर्नेछन्। परियोजना अन्तर्गत 200 मिटर गहिराईबाट सञ्चालन हुने बन्जी जम्प, 200 मिटर लामो सोप स्विमिङ, अत्याधुनिक जिप कोस्टर, आकाशमय भोजन गर्ने सुविधा सहितको फ्लाइ डाइनिङ तथा विद्यार्थी र बालबालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटेरियम निर्माण गर्ने लक्ष्य राखेको प्रबन्ध सञ्चालक पोष्ट बहादुर खड्काले जानकारी दिनुभयो। चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,260 पुगेको छ। गत 5 महिना अर्थात् सन् 2026 मात्र 39 जना संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। संक्रमितले पहिचान लुकाउँदा एचआईभी हुनेको संख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनुभयो। जिल्लामा रहेका संक्रमित मध्ये 616 जना पुरुष, 598 जना महिला, 28 जना बालबालिका र 18 जना तेस्रो लिङ्गी रहेका छन्। भरतपुर महानगरपालिका 22 पटहिनी स्थित सहनशिला बुहारी ग्रुपले भरतपुर महानगरपालिका 29 कमलपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका चेपाङ तथा दलित समुदायका बालबालिकालाई विद्यालय पोषक र स्टेसनरी सामग्री वितरण गरेको छ। बिहिबार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत 18 जना विद्यार्थीलाई पोषक तथा स्टेसनरी सहयोग गरिएको ग्रुपकी अध्यक्ष राधिका भण्डारीले बताउनुभयो। पिजी खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
5: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ, यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
6: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको, काङ्ग्रेस चोकमा छ नि गैंडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
5: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
6: सञ्जीवनी तेल मिल।
8: किन नि सञ्जीवनी तेल मिल नै?
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु, खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
9: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेलले व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
9: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महावीर र भिरकाटेमा विस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ। बेनी जोमसुम कोरला सडक आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका छ भिरकाटे र वडा नम्बर 7 पर्ने महावीरको पहाडमा सडक फराकिलो पार्न 7 करोड बढी लागतको आयोजना सुरु गरिएको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाडमा विस्फोटक पदार्थको प्रयोग गरी सडक फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जस्ता मौलिक हक विरुद्ध सरकारले कुनै पनि कदम नचाल्ने स्पष्ट पार्नुभएको छ। उहाँले प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएकाले सरकारले त्यसको सम्मान गर्दै सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन आवश्यक पहल गर्ने बताउनु भएको हो। सञ्चारिका समूह नेपालसँग मन्त्रालयमा भएको भेटघाट तथा छलफलका क्रममा सञ्चार मन्त्री तिमी सिन्हाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चार माध्यम तथा नागरिक दुवैले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा जिम्मेवारी बोध गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशित भएसँगै अब असार 1 गतेबाट कक्षा 11 भर्ना अभियान सुरु हुने भएको छ। यसपटक बोर्डले 1 महिनाभित्र नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो। कतिपय विद्यालयहरूले एसई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालेका छन्। उता काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फारम खुला गरिसकेको छ। तर यति बेला अघिल्लो शैक्षिक सत्रको कक्षा 11 पठन पाठन र परीक्षा सकिएको छैन। एउटै विद्यालयमा 2 ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्यलमा परेका छन्। केही समयभित्रै पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकाहरूलाई कक्षा सुरु गराउनु पर्ने र छात्रवृत्तिको समय सीमा नजिकै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न कायम छ। कक्षा 11 भर्ना प्रक्रिया र पठन पाठनलाई लिएर विगतका वर्षहरूमा देखिने गरेको अन्यल यसपटकको भने नहुने सरकारवालाहरूले दावी गरेको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेएनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्यल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ। कार्यदलका संयोजक असीम शाहले सबै सरकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोही अनुरूप जेएनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा छन् र जेएनजी परिषद निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। उहाँले यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन आग्रह समेत गर्नुभएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको परिचय सहित हालसम्म सम्पादित काम कार्यवाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको छ। समितिको छलफलमा बोल्दै कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले सरकारले यसपटक नीति तथा कार्यक्रम निर्माणका क्रममा पर्याप्त छलफल गर्न नसकेको स्वीकार गर्दै अहिले मुख्य ध्यान मल व्यवस्थापनमा केन्द्रित रहेको बताउनु भएको छ। मन्त्री चौधरीले कृषि क्षेत्र र किसानका समस्या आफूले नजिकबाट बुझेको उल्लेख गर्दै किसानको पीडा कम गर्ने दिशामा सरकार गम्भीर भएर लागिरहेको बताउनु भएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। गैडाकोटमा राष्ट्रिय साइक्लिङ प्रतियोगिता भोलि हुँदै जिल्ला सहकारी सङ्घ लिमिटेड नवलपुरको आयोजनामा सहकारी सचिवहरूको काम कर्तव्य र अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न। देवघाटमा निर्माण गरिएको सप्ताह गृह अझै सञ्चालनमा आउन सकेन। चितवनमा एकै घरका पाँचजनाले जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु र दुईजना गम्भीर बिरामी। र सरकारले असार एक गतेदेखि कक्षा एघारको भर्ना अभियान सुरु गर्ने। संविधान संशोधन कार्यदलद्वारा जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि गर्यो आह्वान। हवस् त, सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। श्री माया गाह मगर बिदा हुन्छु। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैराकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98401-83565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
5: सर एउटा प्रश्न सोधौँ है?
6: सोध न।
5: सर यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
6: ए कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
5: हस् धन्यवाद सर।
7: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले साँझको 7 बज्यो।
9: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: घर घरमा भान्सा घर अब भान्सा घर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने
3: भन्ने होइन त अब 2000 मै जापानिज भाषा।
4: 2000 मै जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
4: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538094, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512094, मोबाइल 9809233894।
5: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: जय हनुमान ज्ञान गुण सागर।
12: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
12: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
13: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।